यात्रु सर्वसाधारणहरूको पहुँचभन्दा बाहिर पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा वर्खा शुरू भएसँगै आम नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। सुदूरपश्चिमेलीलाई चकस छ। सुदूरपश्चिम प्रदेशका वासिन्दालाई काठमाडौँ लगायत देशका अन्य भूभागमा हवाई मार्गबाट जान निकै चकस छ। सबै विमानबाट उडान नहुँदा र महँगो भाड़ाका कारण हवाई सेवा सर्वसाधारणको पहुँच बाहिर रहेको छ। यस्तै लुम्बिनी प्रदेशको राजधानी नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुरमा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि सर्वसाधारणसम्म हवाई यात्राका लागि भैरवा र नेपालगंज विमानस्थल जानुपर्दछ। त्यस्तै मधेस प्रदेशमा संचालनमा रहेका तीनवटा विमानस्थलले यात्रु पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती झेलिरहेका छन्। त्यस्तै कोशी प्रदेशका पहाड़ी जिल्लामा रहेका अधिकांश विमानस्थल कालोपत्रे भइसकेका छन्। विमानस्थल कालोपत्रे र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो छ। आजको नागरिक दैनिकमा हवाई उडान सर्वसाधारणको पहुँच बाहिर शीर्षकमा खबर छापिएको छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पितृपृष्ठका खबर। पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षामा बाल बालिकाको सिकाइ स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थी केन्द्रित युवा मैत्री पाठ्यक्रम परिमार्जन गर्ने तयारी अगाडि बढ़ाएको छ। सरकारले 2076 सालमा राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत गरी कार्यान्वयन गरे यता पाठ्यक्रम परिमार्जन भएको छैन। पाँच पाँच वर्षमा देशको बदलिदो समय र परिस्थिति अनुसार पाठ्यक्रम परिमार्जन गर्नुपर्ने व्यवस्था छ। पछिल्लो समय बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मन्त्री परिषदको निर्णयबाट शिक्षा क्षेत्रमा दुई दिन विदाको निर्णय र प्राथमिक कक्षासम्म आन्तरिक परीक्षा बन्देजको नयाँ नीति कार्यान्वयन भएको छ।
2: कानून संकायको तीन वर्ष एलएलबी कार्यक्रममा क्याम्पस पिच्छे भर्ना लगायतका शिक्षण शुल्क फरक फरक रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयको आंशिक क्याम्पसहरूमा नै शुल्क तीन गुणासम्म फरक परेपछि विद्यार्थीले असन्तुष्टि जनाएका छन्। विभिन्न क्याम्पसबाट प्राप्त सूची अनुसार भक्तपुर बहुमुखी क्याम्पसमा सबैभन्दा बढ़ी 41,300 भर्ना शुल्क तोकिएको छ। सबैभन्दा थोरै शुल्क महेन्द्र बहुमुखी क्याम्पस धरानमा 9,500 रहेको छ।
1: कृत्रिम बौद्धिकता एआई को प्रभावकारी प्रयोगले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सजिलो हुने विज्ञहरूले औंल्याएका छन्। नेपाली स्थित अमेरिकी दूतावासको सहयोगमा इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्यूट र आद्यान्त एडभाइजरीले भरतपुरमा शुक्रबार आयोजना गरेको एआई तयारी मार्फत नेपाली उद्यमी सशक्तिकरण विषयको संवादमा वक्ताहरूले उद्यमको सफलता बढ़ाउन एआईले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।
2: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रयोग हुने उच्च गुणस्तरको रोडा गिटी आपूर्ति रोकिएपछि विमानस्थलभित्र भइरहेको निर्माण कार्य ठप्प भएको छ। आपूर्तिकर्ताको ललितपुरको गोदावरी नगरपालिकासँगको विवाद, अदालतको आदेश र त्यसको कारण नहुँदा निर्माण सामग्री आपूर्ति रोकिएको हो।
1: नेपालमा पछिल्ला तीन दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशिने क्रम बढ़िरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादनमा वृद्धि भए पनि नेपालमा टिकाई राख्न सकिने अवस्था छैन।
2: गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारको जवाफदेता खोज्दै प्रश्न उठाएका छन्। राष्ट्रिय सभामा भने प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा नै माग गरिएको छ।
1: समयमै निर्माण काम नसक्ने दुईवटा निर्माण कम्पनी तीन वर्षका लागि कालो सूचीमा परेका छन्। झापाको कन्काई पुल निर्माणको संयुक्त ठेक्का लिएका पप्पू महादेव थिम्तीलाई 14 वर्षसम्म पनि पुल नबनाएपछि कालो सूचीमा राखिएको हो।
2: कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा संचालन हुने भएको छ। मन्त्री परिषदले स्वीकृति दिएसँगै सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको विस्तारका लागि नयाँ अध्याय शुरू भएको हो।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 असार 25 गतेसम्म कुल बजेटको 67.18% खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रारम्भिक विवरण अनुसार 38.91 करोड़ रूपियाँको कुल बजेट मध्ये 26 अर्ब मात्र खर्च गरेको जनाएको हो।
2: प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरिएका मध्ये करिब 12.5 अर्ब रूपियाँ खर्च गर्न सकेन। यो सुदूरपश्चिम प्रदेश सरकारको खबर हो। सुदूरपश्चिम प्रदेश सरकारको विकासका लागि विनियोजित बजेट नै कम हुन्छ, त्यसमाथि छुट्याइएको बजेट पनि खर्च हुन सकेको छैन।

0: 내 기침을 났어 맞선 부르잖아 딱 해서 보는 스팟
1: 이
0: भरपूर मनोरंजन सहित मात्र 901 मै 20 ओमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर बाई मार्फत वा 20 ओमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: नेपाली खबरमा अब विदेशका खबर युरोपेली संघ ईयूले सामाजिक सञ्जालमा बालबालिकाको पहुँचमा कडाई गर्ने तयारी गरेको छ यसका लागि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेन लेनलाई विज्ञ समूहले 13 जुलाईमा सिफारिश बुझाउने कार्यक्रम रहेको छ भोन डेन लेनले सामाजिक सञ्जालले बालबालिकामाथि पार्ने प्रभावलाई गम्भीर रूपमा लिनुपर्ने बताइन् विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित पार्ने सिफारिश गर्ने अपेक्षा गरिएको छ 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेपछि डेनमार्क ग्रीस स्पेन लगायतका युरोपेली मुलुकहरूले पनि नीति अपनाउने तयारी गरेका छन्
3: अब खेल खबर फिफा विश्वकप 2026 अन्तर्गतको रोमाञ्चक दोस्रो क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोल अन्तरले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको छ लस एन्जलस स्टेडियममा शनिबार भएको कड़ा प्रतिस्पर्धामा स्पेनले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै ऐतिहासिक जीत हासिल गरेको हो यस जीतसँगै स्पेनले सन् 2010 पहिलो पटक विश्वकपको सेमी फाइनलमा पुग्ने 16 वर्ष लामो खडेरी समाप्त गरेको छ अब स्पेनले नेपाली समय अनुसार आगामी बुधबार टेक्सासको डला आजमा हुने सेमी फाइनल खेलमा साबिक उपविजेता फ्रान्सको सामना गर्नेछ
2: अब विचार विश्लेषणको पालो आजको नागरिक दैनिकमा आत्मदाह आत्महत्या कि नागरिक विद्रोह शीर्षकमा रविन्द्र भट्टराईले लेख्नु भएको छ सड़कमा सल्कीको प्रेम आचार्य र गणेश नेपालीको शरीरको आगोले हाम्रो चेतना जगाउँछ कि दिगदारी हामीमा अझै पनि यो चेतनाको दियो बल्न सकिन भने भोलि यो प्रणाली लगायत अन्यायको आगाको तपकाली हामी मध्ये जो सुकैलाई पनि लतार्दै लान सक्छ चिया पसलदेखि सामाजिक सञ्जालसम्म अब कति दिन एउटा तपका यी मृतकलाई कायर भन्दै आत्महत्याको सस्तो बिल्ला भिराउन व्यस्त रहन्छन् अर्कातर्फ यसलाई राज्यको निर्माता भन्दै शहीद घोषणाको माग गर्ने भावुक आवाजहरू केही दिनसम्म उठिरहन्छन् र विस्तारै पानीको छाल साम्य हुँदै गए जसरी मत्थर हुन्छन्
3: हर्ष काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खिमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक
2: छोयो कि चल्यो
3: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
4: साहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर
5: 27 शनिवार जुलाई 11 तारिक सन् 2026 नेपाल सम्वत 1146 असार कृष्ण पक्षको एकादशी तिथि विश्व जनसंख्या दिवस
6: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
5: कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी सुकुम्बासीको बिचल्ली आज पनि देशभर वर्षाको सम्भावना केही स्थानमा भारी वर्षा हुने देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने
6: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा घटनाको सत्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन प्रधानमन्त्री शाह र ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल
5: निरन्तर फैलिँदै बर्ड फ्लू 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा गोलभेडाले मूल्य नपाउँदा पाँचथरका किसान चिन्तित पहाड़मा आँप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान
6: 1 करोड़ महिला तथा बालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढ़्यो इटलीमा श्रीलंकाली सुरक्षा टोली परिचालन
5: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा आज राति नर्वे र इंग्ल्याण्डको खेल हुने T20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित
7: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
5: साझा खबरको सबैभन्दा शुरूमा कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी सुकुम्बासीको बिचल्ली भएको प्रसंग
6: अविरल वर्षापछि बागमती नदीमा आएको बाढ़ीले कीर्तिपुर स्थित होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू समस्यामा परेका छन् बाढ़ीको पानी होल्डिङ सेन्टरमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन कीर्तिपुरको मुख्य सड़कतर्फ निस्किएका हुन् घटनास्थलमा सुरक्षाकर्मी ढुंगासहित पुगेर उद्धार कार्य गरिरहेका छन् होल्डिङ सेन्टरमा बस्दै आएका राजकुमार माझीका अनुसार करिब 1-1.5 घण्टादेखि बाढ़ीको पानी पसेर पूरा क्षेत्र जलमग्न भएको छ सरकारले नदी किनारका जोखिममुक्त बस्ती हटाएर बाढ़ीबाट सुरक्षित राख्ने उद्देश्यले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राख्दै आएको थियो तर यसपटक त्यही होल्डिङ सेन्टर नै बाढ़ीले डुबानमा परेपछि त्यहाँ आश्रित परिवारहरू थप जोखिममा परेका हुन् उद्धार कार्य जारी रहेको छ भने प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ यसैबीच आज देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ दिउँसो हिमाली क्षेत्रका केही स्थान पहाड़ी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ राति पनि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा सम्भावना रहेको छ यसै गरी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रका के स्थानमा तथा कोशी प्रदेशका पहाड़ी र गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ मौसमविदले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन नदी नाला आसपास उच्च सावधानी अप्नाउन तथा पहाड़ी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिमलाई ध्यानमा राख्न समेत आग्रह गरेका छनृ यस वर्षको मनसुनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दू कुशी हिमाल क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम रहेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिँदा नदीको बहाव बढ्ने र जोखिममा थप बढ़न सक्ने विज्ञहरूको भनाइ छ। सीआईएमसँग कुरा गर्दै त्रिवी इन्जिनियरिङ अधीन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेले भन्नुभयो,
2: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरेँ नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइ भने आधा बुझाइ हुन्छ। पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागे बेला पनि बाढ़ी आउन सक्छ। त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ। किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त, तर त्यसलाई थाहा पाउन बिस्तारै पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तारै बढ्दै गइरहेछ भने त्यो चाहिँ हिम नदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
8: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन
2: सक्छ? पछि हामीले थामे होइन मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो नि पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडेँ, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ।
9: काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका 25 वर्षीय गणेश नेपालीको परिवारलाई रोजगारी मानवीय सहयोग तथा उहाँका सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्दरद्वारा हस्ताक्षरित विज्ञप्तीमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कार्यपालिकाको बैठकबाट कानूनी प्रक्रिया अनुसार निर्णय गरिएको बताउनुभयो। महानगरले परिवारका सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने सन्तानको शिक्षाको जिम्मेवारी समेत लिने प्रतिबद्धता जनाएको छ। साथै यस कठिन घड़ीमा सबैलाई संयमित र धैर्यवान रहन आग्रह गरिएको छ। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै महानगरले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। छानबिनबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तीमा उल्लेख रहेको छ।
6: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्दै विद्युत व्यापार प्रसारण पूर्वाधार लगानी तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल गर्नुभएको छ। सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो। छलफलमा ऊर्जा व्यापारको निरविस्तार, विद्युत उत्पादन वृद्धि, प्रसारण लाइन निर्माण र ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानबारे विशेष रूपमा चर्चा भएको थियो। इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भुम लामाका अनुसार प्रधानमन्त्रीसँग करिब 1.25 घण्टा ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको बताउनुभयो। विद्युत उत्पादन, प्रसारण लाइन, लाइसेन्स, विद्युत व्यापार, डाटा सेन्टर तथा सरकारको 30,000 मेगावाट उत्पादन लक्ष्य कार्यान्वयनका चुनौतीबारे विस्तृत रूपमा कुराकानी भएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि ऊर्जा मन्त्रालयका अधिकारी तथा नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरेर निकास खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलका क्रममा इपानले प्रधानमन्त्रीलाई 47 बुँदे माग तथा सुझाव समेत बुझाएको छ। यसमा विद्युत खनित सम्झौता खुलाउने, अन्तिम व्यवसायिक उत्पादन नीति, प्रसारण पूर्वाधार विस्तार, नीतिगत तथा कानूनी सुधार, लगानी मैत्री वातावरण, ऊर्जा व्यापार र विद्युत व्यवस्थापन लगायतका विषयहरू समावेश गरिएको छ।
5: नेपालमा बर्ड फ्लूको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि करिब 1.5 खर्ब रूपियाँ लगानी रहेको पोल्ट्री उद्योग गम्भीर जोखिममा परेको छ। यसले कुखुरा पालक व्यवसाय, खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पार्न थालेको छ। पशु सेवा विभागका अनुसार यस वर्षको संक्रमण विगत भन्दा बढ़ी जटिल देखिएको छ। कोशी प्रदेशको मोरङबाट शुरू भएको प्रकोप अहिले काठमाडौँ उपत्यका सहित 11 जिल्लामा फैलिसकेको छ। कमजोर जैविक सुरक्षा, जंगली चराको आवागमन र सावधानीको कमीका कारण संक्रमण तीव्र बनेको विज्ञहरूको भनाइ छ। बर्ड फ्लूको त्रासका कारण कुखुराको मासु र अण्डाको माग पनि घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अनुसार काठमाडौँ उपत्यकामा कुखुराको मासुको खपत 20-30% घटेको छ। सामान्य अवस्थामा दैनिक करिब 3,00,000 केजी मासु खपत हुने उपत्यकामा अहिले 60,000-90,000 किलोसम्म माग घटेको जनाइएको छ। संक्रमण नियन्त्रणका लागि प्रभावित फार्ममा लाखौं पंक्षी नष्ट गर्नु परेको छ, जसका कारण किसानले ठूलो आर्थिक क्षति बिहोर्नु परेको छ। व्यवसायीहरूले प्रभावकारी निगरानी, जैविक सुरक्षा मापदण्डको कड़ाई र किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। विशेषज्ञहरूले बर्ड फ्लू पशु पंक्षीमा देखिने संक्रामक रोग भएकाले अफवाहमा विश्वास नगरी सम्बन्धित निकायको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेका छनृ।

0: फोक्स सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोटको पहाड़मा आफ्नो बगैँचा लाखौं कमाउँदै किसान
1: तरकारीको बीचमा फेरि गहुँ रोपिदिन्छ खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यो 25-30 हजार तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेका छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको
2: गोलभेडाले मूल्य नपाउँदा 5 थरका किसान चिन्तित लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पर्क 01-5121-708 01-5131-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtyeye.org फोन नम्बर 01-5224-352-5224-353
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब साझा खबरमा बाँकी खबर
0: पाँचथरमा उत्पादित गोलभेडाले उचित मूल्य नपाउँदा किसानहरू आर्थिक समस्यामा परेका छन् उत्पादक लागत बढ्दै गए पनि बजारमा प्रति किलो 15-17 रूपियाँमै बिक्री गर्नुपर्ने अवस्था आएपछि उनीहरू घाटा बेहोर्न बाध्य भएका हुन् किसानका अनुसार गोलभेडाको उत्पादन लागत उठाउन प्रति किलो कम्तीमा 30 रूपियाँ मूल्य आवश्यक पर्छ तर बजारमा अपेक्षा अनुसार कम मूल्य पाएपछि लगानी समेत उठाउन कठिन भएको उनीहरूको गुनासो छ उता व्यवसायका अनुसार झापा मोरङ र सुनसरीका बजारमा बाहिरी जिल्लाबाट गोलभेडाको आपूर्ति बढेका कारण स्थानीय उत्पादनको मूल्य घटेको छ यसले पाँचथरका किसानलाई प्रत्यक्ष रूपमा असर परेको छ पाँचथरको फिलिङ नगरपालिका हिलीवान हाङ गाउँपालिका र याङवर गाउँपालिकामा व्यावसायिक रूपमा गोलभेडा खेती हुँदै आएको छ पहिलो सिजनको उत्पादनले उचित मूल्य नपाएपछि आगामी सिजनमा बजार सुधार हुने आशा किसानहरूले लिएका छन्
2: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउने क्षेत्रमा भने यस वर्ष भने सहज भएको छ नारायणघाट भूटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो गत वर्ष दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो विशेष गरी वर्खा र हिउँदमा हजारौं यात्रीले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रीले त्यस्तो शास्ति भोग्नु परेको छैन नवलपराची बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क रहेको छ तर यस वर्ष त्यो अवस्था हटेको छ दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरूले पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताएका छन् गत वर्षको तुलनामा यस वर्ष दाउने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो नारायणघाट बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालीपत्रे र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो
0: नेपाली कंग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कांग्रेसले हिजो दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न सर्वोच्चले असार 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम 140(11), नियम 259, संविधानको धारा 274(8) बाझिएको दावी गर्दै कांग्रेसले ती व्यवस्था खारेज गर्न माग गरेको छ। जेठ 17 गते पारित प्रतिनिधि सभा नियमावली 2083 कंग्रेसले त्यस बेला नै आपत्ति जनाउँदै थप छलफलका लागि समितिमा पठाउन माग गरेको थियो, तर सभामुख डोलप्रसाद अरियालले मसौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि नबढाउनु भएको बताइएको छ।
2: भक्तपुर स्थित हनुमन्ती खोलामा पानीको बहाव निरन्तर बढ़िरहेकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका स्थानीय वासिन्दाहरूलाई विहान समय उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले गैराति सूचना जारी गर्दै हनुमन्ती खोलामा बाढ़ीको सतह बढ़ने क्रम जारी रहेको जानकारी दिएको थियो। नदीको जलसतह लगातार बढ़िरहेकाले खोला आसपासका होचा ठाउँ तथा विगतमा डुबान भइरहने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
0: संघीय संसदमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि पहिलो पटक छलफल भएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्षका 2080-81 वार्षिक प्रतिवेदनमाथि छलफल गरेर त्यस प्रकारको संसदीय अभ्यासको शुरूआत गरेको हो। तर जवाबदेहिता र प्रक्रियाको सवालकै बीचमा यस प्रकारको अभ्यासको शुरूआत भएकाले आगामी दिनमा थप बहस गर्नुपर्ने आवश्यकता महसुस भएको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलले कार्य व्यवस्था समितिको बैठकमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि सभामै छलफल गर्ने विषय उठे पनि जवाबदेहिता र विधि तथा प्रक्रिया बहसमै हुँदा यस प्रकारको अभ्यासको शुरूआत भएको बताउनुभयो।
2: पेस्की नपाएको भन्दै महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालामाथि कुटपिट भएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माण बापतको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीका प्रतिनिधि महावै चारका 31 वर्षीय यज्ञराज शाहीले हिजो बिहान 8 बजेतिर प्रमुख प्रशासकीय अधिकृत कोइरालामाथि कुटपिट गरेका हुन्। सर्भर नचले र भुक्तानीको काम नभएपछि गाउँपालिकाकै भवन निर्माणको जिम्मा लिएको ठेकेदारका प्रतिनिधि शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। बिहिबार अबेरसम्म कार्यालयमा भुक्तानीको काम गरेर विहान कोठामै सुतिरहेका बेला काम छ भन्दै ढोका खोल्न लगाएर कुटपिट गरेको डीएसपी खत्रीले बताउनुभयो। गाउँपालिकाको आर्थिक वर्षको अन्त्यमा सबै भुक्तानीको काम सकेर आफ्नै कोठामा बसिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने ठेकेदारका प्रतिनिधिलाई कार्यवाहीको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले छुट्टा छुट्टै विज्ञप्ति निकालेका छन्।
0: एक समय थियो नेपाली चलचित्रका केवल दुई प्रकारका कथा मात्रै हलमा दबदबा जमाउँथे, कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भीम बगाउने भावनात्मक कथा दर्शकलाई लाग्थ्यो। नेपाली चलचित्रको दायरा सायद यति नै हो, तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ। त्यही अनुरूप निर्देशक निर्माताहरूको सोच पनि व्यापक रूपमा बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परालाई धारलाई भत्काएको छ भने नेपाली कला संस्कृति र माटो को सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देख्न पाइन्छ। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा प्रष्ट के भएको छ भने दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा देख्न पाइन्छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनु पर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज, संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्रै चलचित्रले दीर्घकालीन प्रभाव पार्न सक्ने भन्दै अहिले नेपाली चलचित्र लयमा फर्किएको कलाकारहरूको भनाइ छ।
2: केही समय यता बजारमा हरिया तरकारीको भाव सामान्य छ। वर्खायाममा बाढ़ी पहिरोले गर्दा बजारमा तरकारीको आपूर्ति कम भएर भाव महँगो हुने गरेको थियो। यति बेला कालीमाटीको थोक बजारमै अधिकांश हरिया तरकारी प्रति किलो 50 रूपियाँ भन्दा कम छ। थोकमा सस्तोमा उठाएका खुद्रा विक्रेताले पनि भावमा उपभोक्तालाई धेरै कसेका छैनन्। यसकारण किनेर खानेलाई हरिया तरकारीमा विगतका तुलनामा केही राहत मिलेको छ। हाल बजारमा गोलभेडा, आलु, बन्दा, काउली, मूला, भान्टा, बोडी लगायतका तरकारीहरू प्रति किलो 18 रूपियाँदेखि 44 रूपियाँ छन्। अफ सिजनका तरकारीहरू मात्रै प्रति किलो 50 रूपियाँदेखि 100 माथि रहेका छन्। कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा हरेक दिन 6 लाख किलो हरिया तरकारी भेटिरहेको छ। अघिल्लो वर्ष बाढ़ी पहिरोले खेतबारीमा क्षतिसँगै ढुवानी अवरोध हुँदा बजारमा हरिया तरकारी महँगो हुँदै आए पनि यो वर्ष उपभोक्ताले राहत महसुस गरेका छन्। एक महिनाको अन्तरालमा कालीमाटी बजारमा तरकारीको भाव किलोमा 66 रूपियाँ भन्दा बढ़ीले घटेको छ। नेपाल फलफूल तथा तरकारी महासंघका अध्यक्ष भरत खतिवड़ाले यसपटक वर्खामा तरकारीको आपूर्ति सहज हुँदा भाव सस्तो भएको बताउनुभयो। पहिले भन्दा यसपटक हरिया तरकारीको भाव कम छ। उहाँले भन्नुभयो विभिन्न जिल्लामा भ्यालीबाट भित्रिने तरकारीको परिमाण घटेको छैन। अघिल्ला वर्ष बाढ़ीहरूले खेतबारीमा क्षति पुग्दा तरकारीको आपूर्तिमा असर पर्ने गरेको थियो।
0: साझा खबरमा अब विदेशका खबर। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड़ महिला र बालबालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्र संघले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएपछि अन्य प्रमुख दाताले पनि देशमा आफ्नो खर्च घटाएका छन्। द्वन्द्व सम्बन्धी यौनिक हिंसाका पीड़ित विस्थापित आमा विद्यालयबाट बाहिरिने बाध्य बालबालिकामा सहयोग घटाइएको छ। संयुक्त राष्ट्र अमेरिका र इरान बीचको सैन्य तनाव थप चुलिएको छ। अमेरिकाले इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्न शुरू गरेपछि इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेपणास्त्र र ड्रोन आक्रमण गरेको छ। यसबीच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उहाँको गृह नगर सहरहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरान विरूद्ध पुनः सैन्य कार्यवाही गर्न तयार रहेको समेत चेतावनी दिएको छ। र हिंसाले वर्षौंदेखि संकटग्रस्त बनेको हाइटीमा संयुक्त राष्ट्रसंघ समर्थित नयाँ अन्तर्राष्ट्रिय गिरोह दमन बलमा श्रीलंकाको सुरक्षा टोली सहभागी गराइएको छ। संयुक्त राष्ट्रसंघ समर्थित उच्च बल उक्त बलले हाइटीको राष्ट्रिय प्रहरीलाई सशस्त्र गिरोहमाथि निरन्तर कायम गर्न सहयोग गर्नेछ। जीएफका एक प्रवक्ताका अनुसार श्रीलंकाली टोली पोर्ट उल प्रिन्स पुगेको छ भने परिचालन सुरक्षाका कारण टोलीको सदस्य संख्या सार्वजनिक नगरेको समेत बताइएको छ।
2: ताजा खबरमा अब खेल खबर। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको रोमाञ्चक क्वार्टर फाइनलमा स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै अन्तिम 4 स्थानमा सुरक्षित गरेको हो। सन् 2010 विश्वकप जितेको स्पेन त्यसपछि लगातार अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको थिएन। 2014 समूह चरणबाट बाहिरिएको स्पेन 2018 र 2022 अन्तिम 16 बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै 16 वर्षपछि सेमी फाइनलमा स्थान बनाउन सफल भएको हो। यो स्पेनको विश्वकप इतिहासमा तेस्रो सेमी फाइनल यात्रा हो। यसअघि स्पेन 1950 र 2010 सेमी फाइनलमा पुगेको थियो। 2010 स्पेनले पहिलो पटक विश्वकप उपाधि जितेको थियो भने 1950 चौथो स्थानमा सीमित भएको थियो। यता बेल्जियमको विश्वकप यात्रा भने क्वार्टर फाइनलमै टुंगिएको छ। अब स्पेनले फाइनल प्रवेशका लागि सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। भोलि बिहान 2:45 भने विश्वकपको सेमी फाइनलका लागि नर्वे र इंग्ल्याण्डको प्रतिस्पर्धा हुनेछ। र इंग्ल्याण्डले भारतमा चौथो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 9 विकेटले पराजित गर्दै 5 खेलको श्रृंखला आफ्नो पक्षमा पारेको छ। ब्रिस्टोलमा भएको खेलमा इंग्ल्याण्डले 159 रनको लक्ष्य केवल 13.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
0: पहाडमा आप खेतीको नयाँ उदाहरण, सम्भावना र चुनौती, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घर भने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G SIM, low latency र fast speed. सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: साझा खबरमा अब पहाड़मा आँप खेतीको प्रसंग. तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरका विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ. तर पहाड़ी जिल्लामा पनि आँपको बगैंचाबाट लाखौं आमदानी कसरी सम्भव भयो? जाजरकोटको नलगाड नगरपालिका 7 चामखेतमा रहेको छहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लिल प्रकाश चन्दले कुराकानी गर्नु भएको छ.
8: आँप भनेपछि तराईमा फल्ने र अरू पहाड हिमालसम्म पुग्ने भनेर हामी बुझ्छौ. तर यो जाजरकोटको नलगाड क्षेत्रमा यति ठूलो ठूलो आँप बगैँचा हुन्छ भन्ने बारेमा यो माटोको परीक्षण गरेर हो कि कसरी चाहिँ यहाँ खेतीपाती सुरु गर्नुभयो?
1: 52 सालमा ससुर बुवाले लगाउन थाल्थ्यो कृषिमा, त्यो उतातिर ठुला बुटाहरू लगाउन थाल्थ्यो. अब हुने रहेछ भन्ने भयो. त्यसपछि उहाँ बुवाले लगाइसकेपछि पछि पनि अब फल्न थाल्यो. अब यिनी कलमै बुट्दा 2 वर्षमा फलिहाल्छन्. फलिसकेपछि त्यसको फल टिप्दा खाँदा अब त्यसरी अब सबैले अब ग्राहकहरूले पनि अब यो किन्न थाले, रुचाए. अब त्यो गरिसकेपछि अब पैसा भने चाहिँ अब पैसा आउने रहेछ भन्ने सोच भयो. सबैले लगाइन्
8: भनेको तपाईँहरूको ससुराले वर्षमा झन्डै 7 लाख, तपाईँहरूले 3.5 लाख गर्दाखेरि झन्डै 10.5 लाख चाहिँ यो ठूलो बगैँचाबाट आमदानी हुँदो रहेछ. अनि यसको बजार चाहिँ कहाँ हो, यो कहाँ कहाँ बिक्री हुन्छ यहाँको आँप?
1: हाम्रो त अहिले हामीले पुर्याउनै सकेकै छैन. पहिला सुरुमा चाहिँ हाम्रो हारीतिर हुन्थ्यो. अलिअलि कालीमाटी भन्ने हाम्रो यहाँ नलगाडको कालीमाटीमा लग्थ्यौँ, कुहिएर सरेर फाल्ने गर्थ्यौँ. हाम्रो कट्ने भनेको यही नल आर्बिस्कोर रुकुम आर्बिस्कोर त हारी बजारमा हाम्रो सुरुमा आँप कटेको. लकडाउनदेखि यता चाहिँ हामीले बोक्नु पर्दैन. यहीँ घरमा आएर पनि हामीले ग्राहकलाई सन्तुष्टि बनाउन सकेका छैन. आज बजे यातायात भयो, काठमाडौँ लिने भनेर बिहान एकजनाले 35 केजीको अर्डर गरेर मोबाइल ब्याङ्किङ गरिदिनु भएको छ. केही दिनमा आएर लिन्छु भन्नुभएको छ. सुर्खेत बाङ सल्यानसम्म जान्छ कि हाम्रो
8: उत्पादन बढाउनको लागि यहाँको स्थानीय सरकार अथवा अरू सरकारवाला निकायले चाहिँ कसरी सहयोग गरेका छन्, कसरी त्यो समन्वय भइरहेको छ त्यहाँ?
1: केही गर्नु भएको छैन उहाँहरूले. अब त्यति हामीले पनि अब त्यति उहाँहरूलाई अब जानकारी गराएको छैन कि यस्तो आँपको फर्म छ, यो कृषकलाई यसरी प्रोत्साहन दिनुपर्छ भन्ने उहाँहरूको त्यस्तो जिज्ञासा छैन. अब पोर्साल मात्रै घेराबारको लागि मेयर साहबलाई हामीले अहिले जानकारी गऱ्यौँ. चोरी डकैती हुन लाग्यो, रोड कटिङ गरेर अब बच्चाहरूले अब हिँड्ने मान्छेले लुट दिए. अनि अब के गर्ने, अब यसको लागि अलिकति केही घेराबार गरिदिनुहोस् न मेसा भन्यो र अनि 1,40,000 अनुदान हालिदिनु भयो र त्यही अलिअलि लगाएका छौँ. अब पूर्ण भएको छैन. त्यति मात्रै हो अलि सहुलियत दिएको पनि आफ्नै मिल्ने छ, कसैले गरेको छैन.
8: आँप सँगसँगै त्यहाँ अरू खेती पनि भइरहेको रहेछ. आँपको बुट्टा माथि ठुलो ठुलो भयो, मुनि चाहिँ खोर्सानी लगायतको अरू तरकारी खेती पनि रहेछ. यसले कतिको सजिलो बनाएको छ
1: हामीलाई? दोहोरो फाइदा भएको छ. खोर्सानीबाट पनि पैसा भएको. अब हामीले बैशाखदेखि खोर्सानी बेच्न सुरु गरेका छौँ. दिनमा 20-30 किलो लगेर धारीतिर झेप्री झेप्रीमा फाल्छौँ, तरकारी पसलमा फाल्छौँ. मुनि बदम लगाइरहेको छौँ. अब माटी आँप टिप्ने भइगयो, तल बदमको सिजनमा बदम हुन्छ, बदम निकाल्ने भइगयो. मकै हुन्छ, मकै खाने भइगयो वर्षभरि. अनि लरे बारी तरकारीहरू लगाएका छौँ. तरकारी त्यसमा मुनि बारी फेरि काउली बन्दाहरू पनि लगाउँछौँ. अहिले त तरबुजाहरू पनि लगाउँ. 3 सालको हामीले यही फर्मको बिचमा तरबुजा लगाउन थालेको. तरबुजामा एकदम राम्रो फलिरहेको छ अहिले. अहिलेसम्म पनि फल्दैछ तरबुजा.
8: बगैँचाभित्रबाट वर्षभरिमा हुने जम्मा आमदानी चाहिँ कति हुन्छ त आँप लगायत सबै तरकारी फलफुलको?
1: तरकारी फलफुलको त सबै गरिन. अब तरकारीको आँपको त अब वर्षमा एकपटक हिसाब हुने हो. तरकारीको त त्यस्तै 25-30 हजार जति हुन्छ तरकारीको. बिचमा फेरि गहुँ हुन्छ, मकै खाने भइगयो वर्षभरि. अनि लरे बारी तरकारीहरू लगाएका छौँ. तरकारी त्यसमा मुनि बारी फेरि काउली बन्दाहरू पनि लगाउँछौँ. अहिले त तरबुजाहरू पनि लगाउँ. 3 सालको हामीले यही फर्मको बिचमा तरबुजा लगाउन थालेको. तरबुजामा एकदम राम्रो

0: नजर भइराखेका छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौँ, भ्यान्ता पनि फल्दैछन्, बेच्ने सुरु भएको छ।
1: कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको बिचल्ली, आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने, देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना, हिम नदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने,
1: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा, घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन, प्रधानमन्त्री सार ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल,
2: निरन्तर बढ्दै बढ्छु 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा, गोलभेडाले मूल्य नपाउँदा पाँचथरका किसान चिन्तित, पहाड़मा खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान,
1: 1 करोड़ महिला तथा बालबालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई, इरान अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढ्दो,
2: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा, आज राति नर्वे र इंल्याण्डको खेल हुने, टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गज्जब छपा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूलाई बोल्ने विषय र कहीँ कतै जानु पर्यो भने सोधेर जाने भन्ने विषयको प्रसंग निकै चर्चा बनिरहेको छ। त्यही विषयलाई यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। एकजना सांसद लेखेको झोला बोकेका व्यक्ति फोनमा कुराकानी गर्दै गर्दा बाहिर निस्केको जस्तो देखाइएको छ भने पछाडि धेरै सांसदहरूले उनलाई टुलुटुलु हेरिरहेका छन्। अगाडि शौचालय भनेर लेखिएको छ, तर यस्तो लेखिएको छ, कहाँ जान लाग्यो अरे, त्यति नै भन्न मिल्दैन, म पहिला एकपटक पार्टीमा सोधी हेर्छु है त।
2: हवस् प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
1: साहिलो समय सूचक अहिले बिहानको 7 बज्यो इट्स 7 एएम
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0564394595
3: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
4: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
5: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझिन छोरी
6: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
5: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
6: बाबा हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि
5: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
6: सम्पर्क नम्बर 98 450 82 997
4: 98 550 10 997
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितनबाट, चितनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 27 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 11 तारिक, सक सम्वत्स 1948, नेपाल सम्वत् 1146, तसलागा रोद्र नामक सम्वत्स, उत्तरायण ग्रीष्म ऋतु, आज शनिबार आषाढ कृष्ण पक्ष तिथि रहेको छ, आज द्वादशी तिथि रहेको छ। नक्षत्रमा रहेको छ कृतिका नक्षत्र, योगमा रहेको छ गण्डयोग, कर्णमा रहेको छ कौलवा कर्ण, चन्द्रमा वृष राशिमा, श्री सूर्यनारायण सिंह मिथुन राशिमा, आनन्दादि योगमा आज ध्वज योग रहेको छ। आज बिहान सूर्योदय 5:17 भयो भने सधैँ सूर्यास्त 7:01 हुनेछ। आजको दिनमा घडी 13:44 रहनेछ। आज त्रिपुष्कर योग 8:34 भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यस्तै गरेर आज वैष्णवाम योगिनी एकादशी व्रत, विश्व जनसंख्या दिवस भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यो योगिनी एकादशी चाहिँ आजको दिनमा विशेष व्रत रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ, कति बजेर कति मिनटसम्म रहन्छ भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछु। र विशेष गरी आजको कालबेलाको समय बिहान र बेलुका साँझमा रहेको छ। यस्तै गरी बिहानको समयमा रहेको थियो, बिहानको 5:15 56 सेकेन्डदेखि बिहानको 6:59 16 सेकेन्डसम्म कालबेला रहेको थियो भने अहिले यतिखेर चाहिँ शुभ बेला रहेको छ। शुभ बेला रहेको छ बिहानको 6:59 16 सेकेन्डदेखि बिहानको 8:42 विशेष गरी 36 सेकेन्डसम्म शुभ बेला रहेको छ भने
अब काल बेला रहेको छ साँझमा, साँझको 5:19 17 सेकेन्डदेखि साँझको 7:02 38 सेकेन्डसम्म काल बेला रहनेछ। लाभ बेला रहनेछ दिउँसोको 1:52 37 सेकेन्डदेखि विशेष गरी दिउँसोको 3:35 57 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भाइ आजका तिथिमिति पञ्चाङ्ग पालिरहेको छ ग्रह गोचर। ग्रह गोचरमा सूर्य मिथुन राशिमा, चन्द्रमा वृष राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ। कृतिका नक्षत्रको चौथो चरण नाम आउँछ एकारत्न अथवा एकलक्ष्मी नाम आउँछ। अन्तिनाडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी दुवै आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पाइरहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: यसरी उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। बोली व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखेकाले कर्जा र उधार व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा शारीरिक जस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा पर्ने समय राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जानेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विषयका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जङ्गलका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। पेसा व्यापार व्यवसायमा केही उल्झन देखा पर्ने समय रहेको छ। चित्त काम रोकिन सक्छ। अलि दोहोर प्रयत्न गर्नुपर्ने खालको योग भए राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भोलिपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोर प्रयत्न गर्नु पर्ला। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला शुभचिन्तकलाई व्यवस्था गर्नाले पनि दुःख पाइने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिवेक काम गर्दै मनको धन आर्जन गर्न सकिन्छ। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। विशेष गरी थोरै लगाउनेबाट भने मनकै नाफा कमाउन सकिन्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आयस्रोत बढ्दै जाँदैछन्। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। कृषि तथा पशुपालनबाट लाभ हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन परिस्थितिवश चिता काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। आंशिक फाइदा भए पनि चिताको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलाउन सक्दा अलि दुःख पाइन्छ। केही बाध्यात्मक परिस्थितिले अनुमति ल्याए पनि भविष्यको लागि सम्भावना खोजी गर्ने समय भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रतिबन्धले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। मेहनतको नतिजा चित्त बुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्दै जानेछ भने मेहनत गर्दा नसोचेको धन लाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन मेहनत गर्दा छोटो समयमा फाइदा उठाउन सकिन्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निरागता आउनेछ भने प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। विशेष उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवार जनसँगको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। रमाइलो यात्राको सायद पनि जुड्न सक्छ। वाद विवादबाट टाढा रहनु बुद्धिमानी हुने खालको योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि हुनेहरूका लागि आजको दिन प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिया काम बन्दले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरूषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सक्छ। पहिलेका दुश्मनले समेत मित्र तथा हात अघि बढाउनेछन्। स्रोत साधन जुट्नले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुने खालको योग भने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन परिस्थितिवश सीता काम रोकिन सक्छ। कामको मेष नमिल्दा योजना अधुरो रहनेछ। अवसर व्यवधानको बीचबाट कर्मयोग अघि बढ्दै जाँदैछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। सन्तानको साथले उत्साह समेत जगाउने खालको योग भने राशि मकरलाई आजको दिन विशेष लेखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन निर्णय लिएर पनि परिस्थिति अनुसार चलाउन सक्दा अलिक पछि परिन्छ। मनोरञ्जनका लागि समय धन्दा बुद्धि खर्च गर्नु पर्ला। साझेदारीमा समस्या आउनाले सम्झौताहरू भङ्ग हुन सक्छ। विश्वमा आश्वासन दिने बानीले पनि दुःख पाइन्छ। तत्काल योजना सार्वजनिक नगर्दा राम्रो। आफन्तसँग रिसाउने तथा काम बिग्रने डरले सताउनेछ। दीर्घकालीन योजनामा निर्णय लिन अलि हतार नगर्दा नै राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। चिताको काममा सोधे जस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बन्नेछ भने प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाँदैछ। लगनी गर्दा व्यवसायमा मनको धनलाभ हुनेछ। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगको हात फैलाउने खालको योग भने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घरेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो।

0: सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष छलफल हामी तपाईँहरूसँग गर्न सकिन्छ। आज योगिनी एकादशी व्रत रहेको छ। कति हाम्रा श्रोताहरूले हिजो पनि व्रत बस्नुभयो होला, तर विशेष व्रत र व्रतको फल मिल्नको लागि र पवित्र र चोखो एकादशी आज हुन्। फेरि तिथि चाहिँ आज द्वादशी हुन्, मैले तपाईँले हिजो भनिसकेका छु है। जस्तै दशमीले छोएको एकादशी चाहिँ अशुद्ध एकादशी मानिन्छ अनि द्वादशीले छोएको एकादशी चाहिँ पवित्र मानिन्छ व्रत बस्दाखेरि, र बुझ्नुभयो नि। र तिथि श्राद्ध गर्नको लागि चाहिँ हामीले हिजै गर्नुपर्छ एकादशीको लागि। के भन्छ भन्दा तिथि गर्दाखेरि लाग्दो अनि व्रत बस्दाखेरि छोड्दो तिथिलाई हामीले मान्नुपर्छ, एकादशी मात्रै होइन अरूलाई पनि है, विशेष गरी चाहिँ। त्यो भएर 9845275223 र 9056575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते। हजुर हजुर नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ।
1: हजुर अरखाँची
0: अरखाँची जिल्लाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
1: मेरो प्रेम थापा छेत्री।
0: प्रेम थापा छेत्री, अरखाँचीको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ प्रेमजी?
1: मालारानी गाउँपालिका।
0: मालारानी गाउँपालिका, कार्यक्रम कतिको सुन्नुहुन्छ?
1: हजुर एकदम दैनिक सुन्नुहुन्छ।
0: दैनिक सुन्नुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ भनेको?
1: म आफ्नै विषयमा।
0: जन्ममिति भन्नुहोस् त।
1: हजुर
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2029
0: साल
1: जेठ 22,
0: जेठ महिनाको 22 गते, समय पनि भन्नु
1: शुक्रबार।
0: 2029 साल जेठ महिनाको 22 गते शुक्रबार पर्दैन, धेरै फरक पर्यो तपाईँको जन्ममिति त, मिलेन त?
1: मिलेन
0: हजुर, शुक्रबार त हुँदै होइन, होइन खै त्यो त मलाई पनि थाहा छैन
1: कि होइन, बुवा आमाले भन्नुभयो कि 28 हो कि 29 हो, निश्चित छैन, हामीलाई पनि भन्नुभएको छैन।
0: अब 28 साल पनि होइन, 29 साल पनि होइन, शुक्रबार पर्दैन
1: हजुर,
0: त्यो भएर भनेको मैले तपाईँलाई
1: हजुर
0: है। तपाईँको जन्ममिति मिलेन, मेलो खाएन, एकचोटि कन्फर्म गरेर फोन गर्नु न है।
1: होइन कि 28 हो कि 29 नै हो कि?
0: 28 साल र 29 सालमा होइन क्या, शुक्रबार पर्दैन नि त, जनबार
1: पर्दैन
0: हो, पर्दैन। 28 साल पनि होइन, 29 साल पनि होइन, 30 साल पनि होइन, 27 साल पनि होइन, 26 साल पनि होइन, 31 साल पनि होइन है।
1: उहाँहरूले भने भने अनुसार अब यही हो, हजुर
0: अब यो हिसाबले हेर्न मिल्दैन यहाँबाट चाहिँ। तपाईँ अब एकचोटि भरतपुरतिर आएको बेलामा भेट्नु भयो भने तपाईँको हेरौँला भेटेर है।
1: अनि यो समय निकाल्नको लागि कसरी यसलाई निकाल्न सकिन्छ तपाईँले?
0: यसको लागि तपाईँले मेसेन्जरमा मेसेज गर्नुभयो भने त्यसलाई एक दुई दिन समय लाग्छ, निकाल्न सकिन्छ।
1: हजुर हजुर
0: मेसेज
1: गर्नुपर्छ,
0: मेसेज गर्नुपर्छ मेसेन्जरमा, फेरि मोबाइल नम्बरमा मेसेज गर्दा हुँदैन, मेसेन्जरमा मेसेज गर्नुपर्छ। हाम्रो फेसबुकको नाम हो प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, अङ्ग्रेजीमा लेखेको छ प्रेम प्रसाद सुवेदी भनेर। अनि प्रोफाइल फोटो चाहिँ एउटा हातको हत्केलामा, यसको लागि तपाईँले मेसेन्जरमा मेसेज गर्नुभयो भने त्यसलाई एक दुई दिन समय लाग्छ, निकाल्न सकिन्छ।
1: हजुर हजुर
0: मेसेज गर्नुपर्छ, मेसेज गर्नुपर्छ मेसेन्जर।

0: हुन्छ क्या है,
1: दिन त गर्नु पर्छ मेसेज,
0: मेसेज त अहिले गर्नुहोस् न, जति गरे पनि पाइयो नि मेसेन्जरमा त,
1: हजुरलाई
0: दिउँसै गर्नुपर्छ भन्ने छैन, म त्यसलाई समय मिलाएर हेरेर अनि त्यसपछि तपाईँलाई रिप्लाई गर्छु है।
1: ल हस् हस्
0: हुन्छ हस् हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, अरखाँचीबाट फोन गर्नुभएको थियो, उहाँको आफ्नो बारेमा हेर्न खोज्नु भएको थियो, उहाँको जन्म साल चाहिँ अलिक मिलेन, मेल खाएन के, र तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क पनि गर्नुहोला है। हामीलाई धेरैजनाले गुनासो गर्नुहुन्छ, गुरुबाको नम्बर हामीले टिप्नै सकेनौँ पनि भन्नुहुन्छ क्या, म एकचोटि फेरि भन्छु, तपाईँहरू कापी कलम लिएर बस्नुहोला है, एकछिनमा पछि म बिस्तारै भनिदिन्छु तपाईँहरूलाई, तपाईँहरूले कापी कलम लिएर बस्नुहोस् है, अथवा मोबाइल लिएर बस्नुहोस्, म बिस्तारै एक एकवटा अक्षर भनिदिन्छु, तपाईँले टिप्न सजिलो हुन्छ है। विशेष गरी हाम्रो वृद्ध बुवा आमाहरूलाई चाहिँ अलिकति गाह्रो हुँदो रहेछ नम्बर टिप्नलाई, ल बुवा आमाहरूले चाहिँ कापी र कलम लिएर बस्नुहोस् है तपाईँहरूले, म नम्बर एक एकवटा नम्बर भन्छु एकछिनमा, अनि त्यसपछि तपाईँ त्यो नम्बर टिप्नु है तपाईँले है। अहिलेको लागि चाहिँ कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते। नारायण काँडोको बोल्दै हुनुहुन्छ, बिनु खड्का छत्रेश्वरी चारबाट, कुन जिल्ला पर्छ यो, कुन जिल्ला पर्छ छत्रेश्वरी चार भनेको, सल्यान जिल्ला पर्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ त, छोराको जन्मविधि भन्नुहोस् त,
1: दुई हजार छप्पन्न साल
0: 10 महिना
1: फागुन
0: फागुन भनेको त 11 महिना पर्छ नि,
1: 11 महिना
0: 6 गते के बार पर्छ, जन्म समय भन्नुहोस् त, बिहानको 8:45 2056 साल 11 महिना 6 गते 8:45 बिहानको, कसको भन्नुभयो, छोराको, ल सुन्नुहोस् है त बाबुको है, 2056 साल माघ शुक्ल पक्षको शुक्रबार चतुर्दशी तिथिमा जन्म कर्कट राशि है, अनि तिसियाको चौथो चरण नाम आउँदो रहेछ डाबाट मध्यनारी देवगण परेको छ, घातकमा परेको छ तिथि प्रतिपदा, घातकमा परेको छ तिथि द्वितीय सप्तमी र द्वादशी भन्ने तिथि घातक, बुधबार पनि घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ, यो छोराको ग्रह दशाहरू अलिक कमजोर भयो क्या बुझ्नुभयो, छिट्टो रिसाउँछ हो कि होइन, अनि यो कुरो स्वभावको छिट्टो रिसाउने, यसो लभहरू गरेर बिहा गर्ने है, यस्तो ग्रहहरू परेको छ, श्रीमान श्रीमती त्यो ग्रह अलि नमिल्ने, विचार नमिल्ने, मनमुटाव हुने ग्रहहरू पनि परेको छ, विदेशहरू राम्रै हुन्छ, पूर्णिमाको व्रत बसे चाँदीको सिक्री लगाए झन् राम्रो हुन्छ, बाबुले मंगलबारको दिन शनिबारको दिन र पूर्णिमाको दिन चोखो खानै शुद्ध भोजन गर्नुपर्छ, मांगलिक पनि परेको छ, कालो सर्पयोग पनि परेको छ, कालो सर्पयोगको र मांगलिक योगको दशाको शान्तिहरू गर्नु पर्यो, पूजा लाउनु पर्छ है बाबुले, यो गरिसकेपछि राम्रो हुन्छ, नभए तपाईँको र तपाईँको दुईजना बुढाबुढीको पनि ग्रह मिल्दैन नि त हो कि होइन, अब यो भन्दा अलि झन् धेरै नमिल्ने हुन्छ फेरि छोरा बुहारीको ग्रह, तपाईँहरू दुईजनामा को हुनुहुन्छ जिद्दी, झगडाहरू को हुनुहुन्छ तपाईँ, के तपाईँको श्रीमान तपाईँ हुनुहुन्छ, थाहा छ तपाईँलाई, म जिद्दी छु अलि घमण्डी छु भन्ने थाहा छ, हजुर, अनि यो जिद्दी र घमण्डी गर्नु भनेको राम्रो हो कि नराम्रो हो त, अब त्यस्तो बानी त हटाउनु पर्यो नि होइन, त्यसलाई चाहिँ म मेरो बानी अलिकति रिसाउने एकरो जिद्दी स्वभावको छु म, यसलाई मैले कम गर्नुपर्छ, श्रीमानसँग बोल्दा मिठो गरी बोल्नुपर्छ, रिसाउनु हुँदैन, उहाँले केही कुरा गल्ती गर्नुभयो भने पनि उहाँलाई मैले बिस्तारै सम्झाउनु पर्छ, रिसाउनु हुँदैन भन्ने कुरा मनमा हुनु पर्यो है, अनि एउटा

0: र के विचार गर्नुभन्दा तपाईँको तपाईँको सीमाको झगडा पर्यो भने तपाईँको छोराको ग्रह पनि बिग्रिन्छ है, अनि अनि घरमा लक्षिण पनि हुँदैन, अलक्षिण आउँछ, राम्रो पनि हुँदैन, नराम्रो हुन्छ है। त्यो भएर तपाईँले चाहिँ झगडा गर्नु भएन है, एकदम ख्याल गर्नु पर्यो। हुन्छ कि झगडा गर्न मन लागिहाल्छ?
1: नै झगडा गर्न त मन लाग्दैन, यो झगडा नगरौँ यो गरेर चाहिँ हाम्रो कोला लाग्छ, हाम्रो प्रचण्ड बाजु मिल्दैन, हाम्रो घरतिर बुझ्दैन भनेर नि
0: हो। अब तपाईँको सीमाको त्यस्तो छ बानी, त्यसलाई कम गराउनु पर्छ, बिस्तारै बिस्तारै हुन्छ, एकैचोटि हुँदैन। तपाईँ त त्यो घरको लक्ष्मी हो नि त, लक्ष्मी भन्दा भित्र्याउनु भयो भने त बिहा गरेर, अनि घरको लक्ष्मी रिसाइन भने त सबै खतम भइहाल्यो नि फेरि। छोराको पनि ग्रह बिग्रिएको छ, छोराको लागि मंगलबारको दिन व्रत बस्ने, अनि पूर्णिमाको दिन पनि व्रत बस्ने, शनिबारको दिन पनि व्रत बस्नुपर्छ यो बाबुले। अनि कमाई पनि राम्रो हुन्छ बाबुको, पैसा कमाएर बचत पनि राम्रो हुन्छ, अनि छोरा र बुहारीको ग्रह पनि राम्रो हुन्छ, झगडा पर्दैन है।
1: मनको
0: हजुर भैँसी चाहिँ हुँदैन, अरू अरू हुन्छ। भैँसी पाल्नलाई छोराको नामबाट फाप्दैन है, छोराको नामबाट भैँसी पाल्नु भयो भने खतम हुन्छ, बिरामी हुने, मर्ने होइन, अनि जन्म बच्चा जन्माउन आँटेको भैँसी तुवाउने, यस्तो खालको समस्या हुन्छ। भैँसी पालन बाबुको नामबाट राम्रो हुँदैन, गाडी घोडाहरू किन्नको लागि पनि राम्रो हुँदैन, व्यापार व्यवसायमा होटलमा पनि होटल सम्बन्धीको काम कारोबार पनि राम्रो हुँदैन है बाबुको लागि चाहिँ। अब बाबुको लागि यसो राम्रो विदेश त राम्रो हुन्छ, यहीँ केही गर्छु भन्यो भने अरू अरू जस्तै तरकारीहरू बेच्ने तरकारी पसल, कृषिमा होइन बाबुलाई राम्रो हुन्छ। जस्तै बाख्रा पालन गर्छु भन्यो भने पनि बाख्रा पालन पनि राम्रो हुन्छ, रातो खालको बाख्रा पाल्नुपर्छ है, रातो अथवा अरू कलर मिसिएको, छिर्के कलर मिसिएको पनि हुन्छ बाबुको लागि। एकदम ख्याल गर्नु यी कुरामा, अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू राम्रो छ। ग्रह शान्ति गर्नुपर्छ एक फेर, ग्रह शान्ति नगरिकन हुँदैन, ग्रह
1: शान्ति
0: जहिले गरे नि हुन्छ, गरिहाल्नु पर्छ छिटै नै। ग्रह शान्ति गर्ने बेला भएको निकै भइसक्यो, धेरै भयो ग्रह शान्ति नगरे तपाईँहरूले घरमा, त्यही भएर अलिकति समस्या छ। ग्रह शान्तिहरू गराइदिनु भयो भने धेरै कुरामा राम्रो र सहज हुन्छ छोराको लागि है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो छत्रेश्वरी चारबाट, उहाँले आफ्नो विषयमा भन्दा पनि आफ्नो छोराको विषयमा हेर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र विशेष गरी हामी साउनको 3 गते यहाँबाट चाहिँ हिँड्छौँ है, साउनको 3 गते देखि एक हप्ता तपाईँहरू ग्रहदशा र भाग्य हेराउनको लागि मसँग भेट्न आउन खोज्दै हुनुहुन्छ भने भरतपुर चितवनमा मेरो मसँग भेट हुँदैन, फेरि दुःख पाउनुहोला है। हामी साउनको 3 गते हामी गोर्खा जाने, अनि त्यसपछि 4 गतेबाट चिना हेर्ने, 4 र 5 गते है। तपाईँहरू धेरै आउनुभयो भने 6 गते पनि हेर्ने चिना, कुरा बुझ्नुभयो? धेरैजना नाम टिपाउनु भएको छ, तपाईँ पनि नछुट्नुहोला, नाम टिपाउनु होला है। विशेष गरी चाहिँ हामी गोर्खा बजारमा आउँछौँ, अनि त्यसपछि 6 गतेपछि हामी फेरि तपाईँको धादिङ पुच्छार बजारमा आउँछौँ, त्यहाँ पनि धादिङमा पनि आउँछौँ, धेरैजनाले बोलाउनु भएको छ धादिङमा पनि, त्यहाँ आउँछौँ हामीहरू चाहिँ। तपाईँहरू पनि भेट्न नि आउनुहोला, फोन गर्नुहोला है, प्रत्यक्ष रूपमा भेटघाट गर्नुहोला। तपाईँहरूले मसँग भेट भइसकेका छन् भने पनि त्यहाँ पनि भेट्न आउनुहोला है, राम्रो लाग्छ, खुसी लाग्छ। कार्यक्रम त धेरै श्रोताहरूले सुन्नुहुन्छ हाम्रो कार्यक्रमलाई, असाध्यै माया मोह पनि गरेर राख्नु भएको छ है। कार्यक्रममा दैनिक सुन्नुहोला, श्रवण गर्नुहोला र फाइदा पनि लिनुहोस् कार्यक्रममा फोन गरेर। ग्रहदशा र भाग्य त्यो पनि घरै बसेपछि त्यो पनि निशुल्क, कुनै शुल्क लागेन कार्यक्रमको समयमा, निशुल्क रूपमा तपाईँले चाहिँ हेराउन सक्नुहुन्छ विशेष गरी। र मैले तपाईँलाई अघि भनेको थिएँ मोबाइल नम्बर चाहिँ हाम्रो बुवा आमाहरूलाई टिप्नलाई गाह्रो भयो अनि छिटो छिटो भन्ने, अनि गुरुबाले चाहिँ अनि हामीलाई टिप्न गाह्रो भयो भन्नुभएको थियो नि, हो उहाँको लागि चाहिँ म मोबाइल नम्बर भन्छु, तपाईँहरूले चाहिँ त्यहाँ एकदम ख्याल गरेर सुन्नुहोला है तपाईँहरूले चाहिँ। ल बुवा आमाहरू चाहिँ कापी र पेन लिएर बस्नु भएको होला, म एक एकवटा नम्बर भन्छु, तपाईँले नम्बर सुन्नुहोस् है। यो चाहिँ यानटिसीको नम्बर हो, नमस्तेको नम्बर हो यो चाहिँ। जस्तै म भन्छु तपाईँले सुन्नुहोला, 9 8 4 5 1 7 5 2 फेरि पनि 2 अनि 3 टिप्नुभयो, म फेरि एकचोटि भन्छु है, सुन्नुहोस् हेर्नु तपाईँहरू त्यहाँ, 9 8 4 5 1 7 5 2 2 3 टिप्नुभयो हो, यो नम्बर टिप्नु तपाईँहरूले, अर्को नम्बर तपाईँलाई चाहिँदैन, यो नम्बर टिप्नु है, यो नम्बर टिप्नु भयो भने तपाईँले चाहिँ सजिलो हुन्छ फोन गर्नुलाई विशेष गरी। अब अरू अहिलेका युवाहरूले त टिपिहाल्नुहुन्छ फटाफट है, पहिलाका बुवा आमाहरूले चाहिँ अब ढिलो लेख्ने, त्यो बेलामा पढाइमा धेरै फोकस हुँदैन थियो होइन, उहाँहरूलाई चाहिँ अलिक गाह्रो हुन्छ, त्यही भएर मैले बिस्तारै भनिदिएको नम्बर चाहिँ है, 9 8 4 51 75 2 2 3 होइन, यो नम्बरमा तपाईँले फोन गर्न सक्नुहुन्छ। अहिलेको लागि कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ, काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: नमस्ते, नारायण गुरु नारायण।
0: नारायण, काँडोको बोल्दै हुनुहुन्छ। फेरि फोन गर्नु भएको हो?
1: हजुर हजुर।
0: अनि तपाईँको त फोन त खुरु खुरु लागेको छ त,
1: खोइ अब के भाग्यले साथ पाए गुरु,
0: अघि पनि यही नम्बरबाट फोन गर्नु भएको हो?
1: हजुर हजुर।
0: ल र भाग्य मानिलाई यस्तो हुँदो रहेछ हो कि होइन?
1: हजुर गुरु।
0: अनि आज कसको बारेमा हेर्नुहुन्छ त फेरि अहिले चाहिँ?
1: अहिले म श्रीमानको बारेमा हेर्छु।
0: ल तपाईँको श्रीमानको जन्ममिति भन्नुहोस् त कति हो?
1: 33 साल पुस महिना 22 गते।
0: हजुर, के बार पर्छ?
1: बुधबार पर्छ गुरु।
0: हजुर, समय पनि भन्नुहोस् त।
1: बिहान 9:35 बजे।
0: बिहानको 9:35 मा?
1: हजुर।
0: ल अब कस्तो आउँदो रहेछ है त गएर हेरौँ।
1: हुन्छ गुरु।
0: श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2033 साल पुष शुक्ल पक्षको बुधबार तपाईँको श्रीमानको चाहिँ पूर्णिमाको दिन जन्म भएको रहेछ, पूर्णिमाको दिन है।
1: हजुर।
0: अनि मिथुन राशि पर्दो रहेछ, आद्राको चौथो चरण नाम आउँदो रहेछ छबाट छविलाल भन्ने नाम आउँछ, नारायणको नाम चाहिँ छविलाल भन्ने आउँछ है।
1: हजुर, त्यही हो गुरु।
0: त्यही हो, छविलाल भन्ने नाम आएको छ। आज बिरानी नरगण परेको छ उहाँको लागि, घातकमा परेको छ। तिथिहरू चाहिँ द्वितीया, सप्तमी, द्वादशी, सोमबार घातक, स्वाति नक्षत्र घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक भनेर लेखिया छ। उहाँका ग्रहहरू सरकारी जागिर खाने ग्रह पनि थिए, विदेश जाने ग्रह पनि थिए है, सरकारी पेन्सन खाने ग्रह पनि थिए। उहाँको चाहिँ नै अलिकति गुरु चाण्डाल योग परेको छ, दाजुभाइ त्यति नखाप्ने ग्रहहरू पनि परेको छ उहाँको लागि। उहाँको चाहिँ फेरि ग्रहबाट हेर्दाखेरि तपाईँले अहि भन्नुभयो होइन, तर उहाँको चाहिँ दुई विवाह हुने, बहुविवाह हुने ग्रह परेको छ। तपाईँको ग्रह कडा थिएन भने दुईटा ल्याइहाल्नुहुन्थ्यो, अब उहाँभन्दा तपाईँ धेरै कडा मान्छे हो फेरि है, धेरै कडा मान्छे हो। अहिले उहाँलाई चाहिँ केतु भन्ने ग्रह र अर्को भद्रिका भन्ने ग्रह चलेको छ उहाँको लागि चाहिँ है। अब हामीले यो पुष महिनापछि ग्रह बिग्रिन्छ, दशको शान्ति गर्नुपर्छ। अहिले भद्रिका र केतु छ, मन चञ्चल हुने, साना साना कुरामा झनक्क रिसाउने, फेरि छिट्टै सराइहाल्ने त्यो देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ। भैँसी पालन गर्नलाई हुन्छ, राम्रो
1: राम्रो छ,
0: गाई हुँदैन फेरि उहाँलाई है,
1: गाई
0: हुँदैन। भैँसी पालन उहाँलाई पाल्नुहुन्छ भने उहाँको नामबाट यो पुष महिनाभन्दा पहिला किन्नु पर्यो भैँसी किन्दा।
1: हजुर।
0: फेरि पुष महिना पछि किन्नु भयो भने पैसा खर्च हुन्छ, पैसा डुब्छ फेरि। हुन्छ हुन्छ, किन्न त भइहाल्छ नि। कति पर्छ तपाईँको गाउँतिर पैसा भैँसीलाई?
1: भैँसीलाई दुई किलो हेरिन त पचास साठी हजार असी हजार नब्बे एक लाख डेढ लाखसम्म राख्नु पर्यो
0: हो
1: हजुर
0: अनि कति खाले किन्न खोज्नु भएको त
1: हाम्रो त बोलेरमा किन्नु पर्ला कुरो पचास साठी हजारको अनि आज एक लाखसम्म जाने डेढ लाख पहिला डेढ लाखमा किन्ने हामी त बोलेर बेसी
0: हजुर
1: अहिले कति दिन त्यही साठी सयवटासम्म खान पनि त्यही किन्नु पर्ला अब नेपाल बनाएर हामी जुन पूर्वबाट ल्याउने पश्चिमबाट ल्याउने उत्तरबाट ल्याउने त्यो पनि हेरिदिनु त गुरु
0: उहाँको लागि
1: हजुर
0: पश्चिम दिशा राम्रो
1: ए पश्चिम दिशा
0: हजुर
1: भैँसी पनि पश्चिम दिशै जुटिया छ पश्चिम जुटिया छ नि त्यही भएर पूर्व पश्चिम कताबाट ल्याउँछ भने के बार ल्याए ठिक पर्ला गुरु सोमबार ल्याउने होला कि बुधबार ल्याउने होला कि
0: होइन यस्तो हुन्छ त्यो चाहिँ अब किनबेचको लागि हेर्नुपर्छ मुहुर्त
1: हजुर
0: होइन त्यसको लागि दिउँसो फोन गरौँ पात्र पल्टाएर म हेरिदिउँ त्यो चाहिँ
1: होइन
0: भैँसी पाल्नु उहाँको लागि राम्रो हुन्छ थाप्छ योभन्दा पहिला भैँसी कसको नामबाट पाल्नुहुन्थ्यो
1: भैँसी ल्याउँथ्यौँ राम्रै हुन्थ्यो कुरो त्यो कसको गाउँले खाले उहाँको गाउँले खाले मेरो गाउँले खाले उत्तरबाट ल्याए एउटा लौरो भैँसी मर्यो
0: ए उत्तरबाट त हुँदैन तपाईँलाई
1: त्यही त उत्तरबाट ल्यायो
0: नामबाट पाल्नुहोस् राम्रै हुन्छ ठिक छ राम्रै छ ग्रहहरू है ल नाच्नुहोस् ल भैँसी टन्न पाल्नुहोस् दुध बेच्नुहुन्छ कि खानुहुन्छ त
1: बिक्री हुन्छ गुरु
0: बिक्री हुन्छ
1: हजुर 80 रुपियाँ लिटर बिक्री हुन्छ
0: 80 रुपियाँ लिटर बिक्री हुन्छ हाम्रोतिर 120 रुपियाँ लिटर छ यता
1: त हामीले पनि 80 दिन्छौँ अनि दोकानमा त 120 लिटर
0: 120 रुपियाँ लिटर
1: तपाईँको
0: अलिक पहाडतिर हो कि अलिक मधेसतिर हो घर
1: मधेस पनि छ गुरु पहाड पनि छ
0: ए त्यसो भए दुध बिक्री हुन्छ भनेपछि त दुई चारवटा भैँसी पाल्ने हुँदा घाँस प्रशस्त पाउँछ भने पैसै पैसा हुन्छ नि फेरि
1: पैसै पैसा हुन्छ गुरु मधेसमा घाँस अलिक कम हुन्छ पहाडमा अलिक धेरै हुन्छ यस्तै के बिरामी भयो दिउँबाट लथालिङ भयो आम तपाईँलाई हेराइरहन्छन् हेराउँछु तपाईँले जे जे भन्नुहुन्छ त्यति गर्दै गिया छन्
0: ए हुन्छ
1: राम्रो भइदिनु विश्वास पनि लाग्छ
0: हुन्छ
1: हुन्छ
0: उहाँले फोन गर्नुभएको थियो छत्तेश्वरी चारबाट फोन गर्नुभएको थियो उहाँले दुईपटक फोन गर्नुभयो आज उहाँले है फोन लाग्यो उहाँको अहिले पहिला सुरुमा छोराको हेराउनु भयो अहिले श्रीमानको बारेमा पनि हेराउनु भयो तपाईँले पनि यस्तै कृषि पशुपालन गर्न खोज्दै हुनुहुन्छ भने गर्नुहोस् है एकदम राम्रो आमदानी हुन्छ यसबाट दुःख पनि हुन्छ आमदानी पनि हुन्छ होइन विदेशमा गएर दुःख गर्नुभन्दा यहीँ दुःख गरेको राम्रो हो क्या जस्तै विदेशमा जाँदाखेरि हामीले 3 लाख 5 लाख होइन अहिले राम्रो राम्रो देश जाँदाखेरि त 7-8 लाख 9 लाख पनि खर्च हुँदो रहेछ हेर्नु कुरा बुझ्नुभयो अब त्योभन्दा राम्रो त तपाईँले आफ्नै जग्गा छन् भने आफ्नै जग्गामा गोठ बनाउने आफ्नो जग्गा छैन भने तपाईँले भाडामा लिने जग्गाहरू चाहिँ होइन जस्तै 1 कट्ठाको 1,000 पाउँछ जस्तै 1 कट्ठा भनेको 20 बिघा भनेको 20 कट्ठा लिनुभयो भने 1 बिघा जग्गा लिनुभयो भने 20,000 रुपियाँ वर्षको तपाईँले 20-25,000 धेरैमा तिर्नुभयो भने 1 वर्षको लागि भाडामा पाउनुहुन्छ तपाईँले 10 वर्षको लागि एग्रिमेन्ट गर्नुहोस् म यसमा 10 वर्ष बस्न पाउनुपर्छ भनेर एग्रिमेन्ट गर्नुभयो भने तपाईँले गोठमा धेरै खर्च नगर्नुहोला किनकि पछि गएर गोठ छोडेर पनि हिँड्न सक्नुपर्ने हुन्छ होइन गोठमा थोरै खर्च गर्ने निर्वाह गर्ने पानीभित्र नछिरोस् घामभित्र नछिरोस् होइन त्यो तरिकाले तपाईँले निर्वाह गरेर चाहिँ काम गर्नुभयो भने आफ्नै जग्गा छन् भने धेरै राम्रो हुन्छ गाई पालन गर्नुहोस् भैँसी पालन गर्नुहोस् होइन तपाईँले एकदम धेरै फाइदा हुन्छ अनि 1 बिघा जग्गामा तपाईँले मजाले तपाईँको चाहिँ घाँस लगाउनुहोस् विभिन्न प्रकारका विभिन्न जातिका पशु विशेषज्ञहरूसँग सोधेर कुन घाँस खुवाउँदा दुध बेसी आउँछ कुन घाँस चाहिँ पोसिलो हुन्छ भैँसीलाई कुन घाँस राम्रो बाख्रालाई कुन घाँस राम्रो भनेर सोधेर तपाईँले लगाउनु भयो भने बिउ बिजन पनि पाउँछ बिउ बिजन छर्नुहोस् मजाले यताबाट घाँस काट्दै जानुहोस् फेरि उता घाँस सकिँदाखेरि फेरि यता उत्रै काट्ने बेला भइसकेको हुन्छ हेर्नु तपाईँको चाहिँ 2-3 वर्षसम्म त्यही एउटा घाँस हुने खालको लगाउनु भयो भने फाइदै फाइदा हुन्छ नाफै नाफा हुन्छ विदेश जानु पर्दैन मेरो भनाइमा चाहिँ किनकि विदेशमा गएर पनि तपाईँ 12 घन्टा काम गर्ने हो होइन अलि धेरै पैसा कमाउनलाई है नभए 8 घन्टा त कम्तीमा पनि काम गर्नु परि नै हाल्छ तपाईँले अब बुढाबुढी तपाईँहरू मिल्नुहोस् दुईजना होइन बुढाबुढी मिलेर तपाईँले काम गर्नुहोस् बुढाबुढी मिलेर काम गर्नुहोस् आफ्नै काम आफै चाहिँ तपाईँको साहु आफै तपाईँको कामदार भनेर काम गर्नुहोस् पैसा बचत पनि भइहाल्छ तपाईँले सुरुमा 3-5 भैँसीबाट सुरुवात गर्नुहोस् सुरुवाती चरणमा अनुभव लिँदै जानुहोस् नभए अनुभव तपाईँसँग 0 अनुभव छ लगानी गर्न चाहन्छु म मेरो पैसा नडुबोस् भन्न चाहनुहुन्छ भने कुनै भैँसी फर्ममा गएर तीन महिना काम गर्नुहोस्, सानो मान्छे बनेर काम गर्ने हो क्या। एकैचोटि ठुलो हुन पाइँदैन नि कोही पनि, हो कि जन्मिने बित्तिकै ठुलो हुन्छ नि त मान्छे, कोही पनि हुँदैन। त्यो भएर सानो मान्छे बनेर तीन महिना तपाईँले थोरै पैसामा खाना पनि दिइहाल्छन्, बस्न पनि दिइहाल्छन्, थोरै पैसा पनि दिइहाल्छन्, त्यो पैसाले घर खर्च चलिहाल्छ। हो त्यहाँ तपाईँले तीन महिना छ महिना अनुभव गर्नुहोस् पहिला, कसरी खुवाउने रहेछ, कुन समयमा खुवाउने रहेछ, के चिज खुवाउने रहेछ, होइन कुन तरिकाले पाल्ने रहेछ भन्ने कुराहरू तपाईँले त्यहाँ सिक्नुहोस् पहिला छ महिना तीन महिना जति। ल अब म कन्फर्म भयो, अब म पाल्न सक्छु, मैले सेवा सुविधाहरू सम्पूर्ण दिन सक्छु भैँसीहरूलाई, यिनीहरूलाई मैले राम्रो हेरचाह गर्न सक्छु, मलाई अनुभव भयो भनेपछि तपाईँले ल्याएर अनि त्यसपछि भैँसी सुरुवात गर्नुहोस् पाल्नलाई। तिनवटा पाँचवटा बाटा कतिजना सक्नुहुन्छ त्योबाट तपाईँले भैँसी पालन गर्नुभयो भने तपाईँको 7 लाख रुपियाँ खर्च गरेर 2-2.5 लाख रुपियाँ खर्च गरेर गोठ बनाउनुहोस् अनि अरूको भैँसी किन्नुहोस्। 3-4-5 राम्रा खालका भैँसी किन्नुहोस्, 5 अर्को सट्टामा बरू 2 किन्नुहोस् तर राम्रा खालका भैँसी किन्नुहोस्। तपाईँले ती भैँसीहरू किन्नु भएर तपाईँले दुध बेच्न थाल्नुभयो भने तपाईँलाई विदेशको भन्दा यहाँको मजा आउँछ। फेरि हेर्नु है, मजाले दुध डेरीमा लगाएर दुध बिक्री भइहाल्छ, होइन दुध बिक्री नहुने छैन, दुध बिक्री हुन्छ, मजाले लगेर तपाईँले चाहिँ बेच्नुहोस्, त्यसबाट आमदामी लिनुहोस्, विदेश जानु परेन, होइन परिवारसँगै बुढाबुढी मजाले बस्न पनि पाइयो, चाडपर्वमा मजाले सँगै बसेर खान पनि पाइयो, हो कि होइन, आफन्तहरूसँग भेट्न पाइयो, छोराछोरी आँखामा आफ्नो काखामा राख्न पाइयो। सकभर विदेश त नजानु भन्छु मैले भन्न चाहिँ, हेर्नु विदेश जाने लगानी यहाँ गर्ने हो भने यहाँ हामीलाई सधैँभरिलाई हुन्छ। विदेश जानुभयो भने एकतिर लगानी गर्नुहुन्छ, 2-3 वर्षको लागि भिसा लाग्छ, 2-3 वर्ष भिसा लागेपछि त्यो पैसा सक्यो, फेरि अर्को ठाउँमा जानु पर्यो भने फेरि पैसा तिर्नु पर्यो, त्यो भएर समस्या हुन्छ। त्यही भएर तपाईँले यही नै केही गर्नुहोस्। म हाम्रा युवाहरूलाई म भन्न चाहन्छु, श्रीमान श्रीमती मिलेर गर्नुभयो भने राम्रो हुन्छ, विवाह भएको छैन भने परिवारसँग मिलेर गर्नुहोस् तपाईँहरूले, होइन परिवारसँग मिलेर गर्नुभयो एकदम राम्रो हुन्छ। आफ्नै जग्गा जमिन छन् भने त झन् राम्रो भइहाल्यो, आफ्नो जग्गा जमिन छैन भने तपाईँले चाहिँ प्रशस्त रूपमा घाँसको लागि चाहिँ तपाईँले चाहिँ ठेक्का लिनुहोस् जग्गाहरू, गोठहरू चाहिँ आफ्नो तपाईँको चाहिँ जग्गा बनाउनु भयो भने अलिक बलियो गोठ बनाउनु पनि पाउनु हो फेरि, होइन त्यसरी बनाउनु भयो भने राम्रो हुन्छ। लगानीहरू गर्नलाई सकिन्छ, नेपालमा पनि छ, गर्ने मान्छेले गरिरहनु भएको छ, यहीँ पनि गरिरहनु भएको छ, होइन कसै कसैलाई के हुन्छ भन्दा विदेश जान पाए अहिले सुकिलो मुकिलो हुन पाइन्छ भन्ने हो, सुकिलो मुकिलो भएर मात्रै भएन, होइन त्यो भएर परिवारसँग छोराछोरीसँग बस्नुपर्छ। कमाउने कसको लागि भन्दा छोराछोरीको लागि। अनि मैले धेरै देखेको छु, हेर्नुहोस् है, हजुरबा हजुरआमालाई चाहिँ यहाँ छोराछोरी छोडेर जाने, श्रीमान श्रीमती विदेश जाने, पैसा कमाउने, तर तपाईँको चाहिँ पैसा कमाउनु त कमाउने तर छोराछोरीको भविष्य यता बिग्रियो, किनकि हजुरबा हजुरआमाले त माया गर्नुहुन्छ धेरै, होइन अनि गाली पनि गर्नुहुन्न र हजुरबा हजुरआमालाई टेर्दैनन् पनि केटाकेटीले, अनि छोराछोरी यता ढुट्टो भइसक्यो भने बिग्रिएर होइन पढाइ खतम भएको हुन्छ, उता बाबुआमाले कमाएको पैसा हुन्छ, होइन त पैसाले त छोराछोरी बिग्रियो भने त पैसा त एक दिनमै सक्छन् छोराछोरीले। त्यही भएर शास्त्रले के भनेको छ भन्दा, सुपुत्र भयो भने धनै चाहिँदैन, कुपुत्र भयो भने जतिसुकै धन भए पनि सकिहाल्छ अरे क्या। त्यही भएर हामीले सन्तानलाई सुपुत्र बनाउनुपर्छ, बरु धन अलिक कम कमाऊ हामीहरूले चाहिँ, छोराछोरीले हामीले समय दिनुपर्छ भन्ने कुराहरू हो। धेरै गफ गरियो, गन्थन मन्थन धेरै गरियो, कार्यक्रम ज्योतिष वास्तुको अन्तिम अन्तिम चरणमा आएका छौँ। हामी 4 गतेदेखि गोर्खामा हामी चिना हेर्न आउँदैछौँ र धादिङमा पनि हामी 6 गतेपछि आउँछौँ धादिङ पुच्छर बजारमा। तपाईँहरू दिउँसो फोन गर्दै नाम भने टिपाउनुहोला, यही नम्बरमा फोन गर्नुहोला तपाईँहरूले चाहिँ नै भन्दै, आजकोलाई चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
1: साहिलो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556-93-495
3: हेर
4: त रगतै रगत भो म त त्यस्तो हेर्न नि सक्दिन
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
4: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
4: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
5: डर लाग्नु निद्रा नलाग्नु
6: अनौठा विचार आउनु
5: निराशा बढ्नु खुसी नहुनु
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
5: छटपटी हुनु चिटचिट पसिना आउनु
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
6: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
9: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
10: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
9: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
10: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
9: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
10: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
15: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
16: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
16: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
16: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 बालबालिकालाई दैनिक 1 भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
16: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
16: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
15: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: हेलो
18: हेलो बहिनी, सन्चै छौ?
17: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
18: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: अनि हुलाकमा पो जानु?
18: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
18: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
18: ल सुन, विदेशबाट नेपालमा र
19: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 MHz।
20: तपाईँको आफ्नै शैक्षिक संस्थाका कुरा, कहिले शैक्षिक समस्याका कुरा, कहिले शैक्षिक सरोकार वालाका कुरा, यो हो कार्यक्रम शिक्षा र सरोकार।
21: हरेक शनिबार बिहान 8 बजे
20: मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 MHz मा।

0: Sant'anni scolgati, principalmente vam fare cambiare la mano, posso stare piccola da reale, o posso stare sempre più. E lì non sanno, apri il padre mulla, carica mi si c'è la sorogan, arri, capta, a sanivaro, sabba, asma, gente qui, non vuole essere passato nel carico mulla. हरेक हप्ता सैनिक क्षेत्रमा आफ्नो लामो अनुभव राख्नुभएका व्यक्तित्वहरूलाई चाहे भौतिक रूपमा होस् वा भर्चुअल रूपमा होस् उहाँहरूलाई आमन्त्रण गरी उहाँका अनुभव प्रसारण गर्ने गर्दछौ। उहाँहरूको अनुभव कसैका लागि प्रेरणा बनोस् भन्ने पनि हाम्रो मुख्य उद्देश्य रहेको छ। यसै सन्दर्भमा आजका अतिथि हुनुहुन्छ सकिन कुमार गुरुङ, ग्रिनल्यान्ड इन्टरनेसनल स्कुलका प्रिन्सिपल एवं क्याप्सन केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। सर्वप्रथम आजका अतिथिज्यूलाई हामी रेडियो साइनोको शिक्षा र सरकार कार्यक्रममा स्वागत गर्न चाहन्छु। सर नमस्कार।
1: नमस्कार।
0: पश्चिम चितवनको आवाज रेडियो साइनोमा सर हार्दिक स्वागत गर्न चाहन्छु। सर
1: धन्यवाद।
0: त्यो शिक्षा जस्तो पवित्र क्षेत्रमा सरको चान्स कि चाहिँ मेरो जिज्ञासा रह्यो सर।
1: अब यो शिक्षा चाहिँ अब जन्मजात सिकेर आउने कुरा होइन रहेछ। यो कतिपय बाहिर नेचर हामीलाई गडले दिएको के कृपा हुन्छ। अब त्यो गड गिफ्टेड जन्मजात पाएको स्वभावहरूलाई अब समाजमुखी बनाउने अब त्यो बनाउने क्रममा थुप्रै सिपहरू चाहिँ नानी बाबुले सिक्नुपर्छ, बालबालिकाले सिक्नुपर्छ। त्यसलाई शिक्षा चाहिँ अब घरबाट पनि सिक्छ, समाजबाट पनि सिक्छ र विशेष गरेर औपचारिक ढङ्गले चाहिँ विद्यालयबाट सिक्छ। अब विद्यालयले नहुने पाठ्यक्रमहरू, मूल्याङ्कनहरू, क्रियाकलापहरूले चाहिँ उसको समग्र व्यक्तित्व विकासमा जीवनभरि प्रभाव पार्न सक्छ। त्यसले यो शिक्षा चाहिँ एकदमै संवेदनशील छ। यसलाई चाहिँ हरेक ढङ्गबाट हामीले एकदम संवेदनशील भएरै शिक्षालाई चाहिँ बोल्ने, लेख्ने, पढ्ने गर्नुपर्छ होला। त्यहाँदेखि यो शिक्षा चाहिँ एकदमै ठुलो व्यापक छ र अनौपचारिक ढङ्गले पनि धेरै मान्छेहरूले सिकेकै हुन्छ। अब अहिले चाहिँ आधुनिक शिक्षामा चाहिँ थुप्रै साइन्सले, समाज विज्ञानले होइन अब समाजको बारेमा धेरै अनुसन्धान अध्ययनहरू भएको हुनाले अब चाहिँ फेरि औपचारिक शिक्षामा गएर आफ्नो गुरुसँग कुनै आफूलाई मनपर्ने विषयवस्तुसँग सँगै हुन सकेन भने चाहिँ अब कुनै पनि मान्छेलाई चाहिँ हामी विद्वत्त भन्न गाह्रो पर्छ। त्यसैले अहिले चाहिँ आधुनिक शिक्षामा चाहिँ अनौपचारिकभन्दा औपचारिकलाई बढी प्राथमिकता हुन्छ। तर मलाई चाहिँ लाग्छ शिक्षा चाहिँ अनौपचारिक ढङ्गले नै सिक्छ। केही कुरा मनमा आउँछ, केही कुरा लाग्छ होइन, केही कुरा नयाँ कुराहरू अनुसन्धान गर्न मन लाग्छ। अब वैज्ञानिक ढङ्गले, साइन्टिफिक ढङ्गले रिसर्च गर्ने, विधि पुर्याएर गर्ने र त्यसलाई संसारभरि मानव जातिको लागि अथवा यो ब्रह्माण्डको लागि, पृथ्वीको लागि उपयोगी कुराहरू छ, त्यो गहिरो अध्ययन अनुसन्धान नै चाहिन्छ। तर हामीले चाहिँ फेरि के भन्दा केही मान्छे विद्वान हुन्छन्, केही मान्छे साइन्टिस्ट हुन्छन्, तर सबै आम पब्लिक चाहिँ साइन्टिस्टै हुनुपर्छ भन्ने छैन। त्यसलाई असल नागरिक बनाउने, ज्ञानी बनाउने होइन, आफूले सिकेको कुराहरू चाहिँ आफ्नो पेसा व्यवसायमा लागू गर्ने र अब समाजप्रति, देशप्रति, बाबामाप्रति होइन अब अनुग्रही हुने खालको उसको आनी बानीमा पनि हामीले परिवर्तन ल्याउनुपर्छ। शिक्षा चाहिँ औपचारिक अनौपचारिक हुँदै अनि विधिसम्मत ढङ्गले आउँदाखेरि चाहिँ औपचारिक शिक्षाको चाहिँ महत्त्व त रह्यो। तर पनि असल मान्छे चाहिँ सबै पढ्नुपर्छ, सबै विद्यालय गएपछि विद्वान हुन्छ, अब युनिभर्सिटी गएपछि सबै मान्छे असल हुन्छन्, ज्ञानी हुन्छन् भन्ने पनि सक्दैन। त्यसैले यो एकदम अमूर्त कुरा छ। अब मान्छे कसरी असल हुन्छ, कसरी ज्ञानी हुन्छ, अब यो चाहिँ समाज, विद्यालय, संसार, यो ग्लोबली पनि यसको पनि असर रहन्छ। यो शिक्षा चाहिँ बुझ्न चाहिँ एकदम गाह्रो छ। तर पनि अब समाजमा विकास क्रम सँगसँगै मानव विकास पनि भइरहेकै छ। अब हामी नेपालीहरू संसारमा अलिक बहादुर, इमान्दार, मेहनती भनेर चिनिन्छ। त्यसैले हाम्रो अहिले चल्दै आएको शिक्षाहरूमा केही चेन्ज त गर्नु पर्ला, तर धेरै गर्नु पर्दैन। हामीले अलिकति धार्मिक आस्थासँग जोडेर जीवन जिउने सिपहरू सिकाउनु पर्ने छ अब, किनभने नैतिक पतनहरू मान्छेहरू अलिकति लोहीपाती भौतिक संसार मात्रै संसार हो होइन, अब धार्मिक संसार अब यो मायाको संसार त फरक छ नि त। अब बाउले आमालाई माया गर्ने, छोराले छोरीलाई, भाइले दिदीले भाइलाई गर्ने, बहिनी दिदीलाई गर्ने, छोराछोरीले आमालाई गर्ने, हजुरबालाई गर्ने। अब यो हाम्रो पूर्वीय सभ्यतामा आधारित हाम्रो विशेष गरेर हिन्दू संस्कार अनुसार हुर्किएको बालबालिकामा केही राम्रो पोजिटिभ पक्षहरू छन्, तर आधुनिक समाजमा आएपछि अब यो शिक्षासँग नजोडिएको हो कि, अब त्यस कारणले चाहिँ समाजमा बढी विकृतिहरू फैलिएको हो कि, र विशेष गरेर ज्ञान आत्मज्ञान भन्दा पनि भौतिक सेल्फ सुविधा चाहिँ लाइफ हो भनेर डिफाइन गर्ने मान्छे पनि छन्। त्यसले अन्ततः जहाँसम्म लाग्छ मान्छे समाजको लागि चाहिँ फलदायी हुनुपर्छ, आफ्नो लागि मात्रै बाँच्ने होइन, यो समाजको लागि पनि बाँच्नुपर्छ, देशको लागि सकिन्छ भने के गर्नुपर्छ, केही पनि सकिएन भने असल नागरिक चाहिँ हुनुपर्छ भन्ने ढङ्गले जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
0: सर, शिक्षा सिकाइमा अग्रसर हुनुभएको पहिलो विद्यालय कुन हो अथवा कलेज कुन हो र कहाँबाट सुरु गर्नुभयो भन्ने मेरो जिज्ञासा।
1: मेरो पूर्व प्राथमिक शिक्षा चाहिँ म 3 वर्षको उमेरसम्म, 4 वर्ष भन्दाखेरि नेपाल पुगेको, मैले चाहिँ मेरो बुवा चाहिँ ब्रिटिस आर्मी हुनुहुन्थ्यो, म ब्रुनाईमा जान्ने, ब्रुनाईमै मैले चाहिँ पूर्व प्राथमिक शिक्षा चाहिँ मैले गरेँ, त्यो चाहिँ मलाई याद छैन। म 4 वर्षको उमेरमा चाहिँ तनहको फिरफेरे प्राविधिक फिरफेरे गाविस भन्छ, अहिले त सुगुला गण्डकी 12 नम्बरबाट पर्छ, र म कक्षा 7 सम्म त्यहीँ हुर्किएँ। गाउँकै परिवेशमा पुरै बिहानदेखि बेलुकीसम्म गुरुङ भाषा बोलेर होइन, कहिले कहिले रेडियोमा चाहिँ नेपाली भाषा सुन्ने, 7 कक्षासम्म मेरो कक्षामा चाहिँ करिब करिब 40-45 जना विद्यार्थी हुँदाखेरि क्षेत्रीय बाहुनहरू चाहिँ 8-10 जना, कामी दमाईहरू चाहिँ शिल्पी समुदायबाट चाहिँ 8-10 जना, अरू बाँकी सबै गुरुङहरू हुने समुदायमा पढेँ मैले। त्यसपछि 8-9-10 चाहिँ म अनि गाउँ फर्कदा माथि भौतिकी तल गुलिमाबाट पारि गरेर पढेँ, र त्यहाँ गएपछि चाहिँ अलिक ठुलो समाज मैले सबै समुदायहरू भेटेँ। त्यहाँ गएपछि अरू व्यापक रूपमा साथीहरू पनि पनि त्यहाँको पढाइ पनि त्यो बेला जमानामा राम्रै थियो जस्तो लाग्छ। हामीले मात्र के भने अङ्ग्रेजी भाषा चाहिँ खासै सिक्न पाएनौँ, त्यतिखेर चाहिँ अङ्ग्रेजी पनि नेपालीमा पढाइ हुन्थ्यो हाम्रो, अब भोग्ने मात्रै हुन्थ्यो। त्यसरी मैले 41 सालमा मेरो एसएलसी सकिएपछि मेरो दिदी काठमाडौँ हुनुहुन्थ्यो, मैले काठमाडौँमा आउने अवसर पाएँ, पिपल्स क्याम्पसमा इन्टरमिडिएट त्यति मलाईबाट ग्रेजुएट गरेँ, अनि मास्टर डिग्री पनि त्यतिबाट गरेँ। अनि जब मास्टर डिग्री सकिएपछि, ब्याचलर सकिएपछि नि मलाई शिक्षा पेसामा अलिकति आकर्षित थियो मलाई, अनि त्यसपछि मैले ब्याचलर्स पास गरेपछि चाहिँ 1-1.5 वर्ष पढाएँ, अनि फेरि मास्टर डिग्री पढ्नलाई फेरि छोडेर गएँ। मास्टर डिग्री सकेपछि चाहिँ फेरि स्कुल र कलेजतिर पढाउँदै पढाउँदै पछि चाहिँ अब विद्यालय सञ्चालकको रूपमा प्रिन्सिपल रूपमा चाहिँ 2053 सालदेखि चाहिँ विद्यालयको चाहिँ प्रिन्सिपल, अब अङ्ग्रेजी शिक्षक, अनि त्यसपछि चाहिँ विद्यालय व्यवस्थापक, अब भएर लगानीकर्ताको रूपमा पनि बढी जिम्मेवारी भयो। अब अहिलेसम्म आइपुग्दाखेरि स्कुलमा आउँदा मलाई रमाइलो लाग्छ, नानी बाबुहरूले नाचेको रमाइलो लाग्छ, धेरै असल ज्ञानी बच्चाहरू देख्छु क्लासरुममा, आफ्नो बच्चा पनि यस्तो भइदियोस् भन्ने एकदम आत्मानुभूति हुन्छ, अनि के बच्चाहरूले असाध्य दुःख दिन्छन् भन्ने मान्ने चर्च हुन्छ, पढ्दै पढ्दैन होइन, अनि त्यस्तो देख्दाखेरि यो पेसा चाहिँ दिक्क लाग्छ होइन, यस्तो यस्तो हुँदा हुँदै अहिले 28 वर्ष जति म व्यवस्थापकको रूपमा काम गरिसकेको छु, 2-3 वर्ष जति शिक्षकको रूपमा पनि काम गरेँ, अब क्याम्पसतिर पनि पढाउने कामहरू गरेँ। पढाउने कुरो चाहिँ मलाई एकदमै रमाइलो लाग्छ, जानेको कुराहरू भन्न पाउँछु। अब क्लासमा शैक्षिक वातावरण चाहिँ राम्रो छ र विद्यार्थीहरू पनि राम्रो छ भने शिक्षण पेसा चाहिँ सधैँ राम्रो जस्तो लाग्छ मलाई। तर अब त्यहाँभित्र बैमानी बच्चाहरू अनि व्यवस्थापकहरू सही छैन भने फेरि विद्यालय चाहिँ यस्तो ठाउँ हुन्छ, कक्षा कोठा पनि अराजक हुन सक्छ। अब अहिले त अब सबैको अधिकार भन्छ, बाल अधिकार भन्छ, अब छुन पाइँदैन भन्छन् होइन। अब त्यसपछि अलिकति गाली पनि ठुलो स्वरमा गऱ्यो भने माइन गर्छन्, अब अलिकति रिसको बेलामा बेद पढिँदैन भनेर चाहिँ अलिअलि गाली गरियो, कता कता कुकुर भन्यो भने पनि अहिले चाहिँ सरले मलाई यसो भन्नुभयो भनेर अहिले उहाँले पनि यसो त नभने हुन्थ्यो भन्ने खालको छ आइपुग्छ। अहिले नेपालको परिस्थिति त्यहीँनिर गएर अड्किएको छ, अब साँच्चै शैक्षिक गुणस्तर ल्याउने कि अब यो समाजलाई हेरेर हामी चाहिँ जस्ट मुक्त सक भएर शिक्षक बन्ने कि एउटा ठुलो चुनौती जस्तो देख्छ मैले चाहिँ। अनि अब यो सोसल मिडियाले हामीलाई सूचनाहरू दियो, जानकारीहरू दियो, सस्तो पैसै नपरिकन पनि हामीले धेरै कुराहरू जानकारी पायौँ, तर जानकारी सँगसँगै सानोभन्दा सानो घटनालाई पनि अतिरञ्जित गरेर शिक्षक भनेको चाहिँ यस्तो हुन्छ, शिक्षकले चाहिँ टाढो दिएपछि यस्तो गर्छ, शिक्षकले बिहा गर्यो होइन, अब शिक्षकले भाषण गर्यो, शिक्षकले राजनीति गर्यो होइन। अब हामी त राजनीतिक पार्टी हो मान्छे भनेको, अब समाजमा हाम्रो पनि धारणा त जानुपर्छ, अब भलै झोलै बोकेर नहुन्न भन्ने कुरामा चाहिँ म सहमत छु। र अहिले नेपालको शिक्षक चाहिँ त्यहाँनिर गएर अड्किएको छ, वास्तवमा एकदमै व्यावसायिक शिक्षक हुनुपर्छ, क्लासरुम चाहिँ यस्तो शैक्षिक वातावरण हुनुपर्छ, एकाडेमिक इन्भाइरोमेन्ट हुनुपर्छ, विद्यालय आफै स्वयं मन्दिर जस्तो यस्तो वातावरण हुनुपर्छ, त्यहाँ सहज सबैले सहज हुने वातावरण चाहिँ सिर्जना हुनुपर्छ। अब बाल अधिकारतिर ठिक हो, केही हदसम्म बालको बालकहरू पनि अधिकार हुनुपर्छ, तर अधिकारको नाममा चाहिँ दुरुपयोग हुने हुन्न भन्ने चाहिँ लाग्छ। अहिलेको आधुनिक शिक्षामा चाहिँ आइपुग्दाखेरि चाहिँ अलिकति गाह्रो छ, अहिलेको परिस्थिति चाहिँ हामीले गुणस्तरतिर लान खोज्दाखेरि अवरोधहरू आउने चाहिँ धेरै ठाउँहरू देख्छु। त्यस कारण चाहिँ अहिले चाहिँ जो गुरुकुल शिक्षामा गुरुले भनेपछि चाहिँ अब औँलासम्म काटेर दिने शिष्यहरू थिए, अब त्यो जमानाहरू आएन भनेर छोरै अब सचेत हुनुपर्ने हामी विद्यालय सञ्चालक प्रिन्सिपल शिक्षकहरू पनि अत्यन्तै धेरै सतर्क भएर शिक्षा दिनुपर्ने, तारैतिर काँडै काँडाले कता फर्किँदा कता घुट्छ भन्ने हिसाबले अलिक सचेत भएर चाहिँ अब पढाउने व्यवस्थापन गर्नुपर्ने स्थिति दिन भएको छ। यो फ्रिडमको नाममा यो अराजक नभइदियोस्, कानुन बनोस्, कक्षा कोठामा घटना घटेको घटना पनि अब कानुन लेखिनुपर्ने बेला भइसक्यो, आज एउटा पिटे खायो भने अब मुद्दा घाल्ने कहाँ कुन अभियोग लगाउने होइन, अब जन्मने उद्योग त होइन होला, त्यो त जन्मने उद्योगमा हाल्नु त सकिन्छ, तर पनि सहजै त्यसलाई चाहिँ प्रयोग चौकिन गएर जन्मने उद्योगमा त दर्ता गर्न मान्दैन, फेरि कि चोटपटक लाग्नु पऱ्यो। अब हाम्रो कानुनले के भन्छ, अब नाकै भाँचेपछि पनि फेरि त्यो अभियोग दिने, त्यस कारणले टिचर हुनु विद्यालयमा शान्तिपूर्ण ढङ्गले सबै बच्चालाई बराबर शैक्षिक गुणस्तर बनाउनलाई चाहिँ अब चुनौती भएको छ जस्तो लाग्छ। यो आधुनिक समाजमा अब कतै न कतै व्याख्या हुनुपर्छ होला, यसलाई कानुनले पनि लेख्नुपर्छ होला। अब बाल अधिकार मात्रै लेख्दाखेरि बाल अधिकारको संरक्षण गर्ने टिचरको अधिकार उसको संरक्षण पनि कसले गर्ने त, अब यो त्यो क्वेसन आयो कि अब बच्चालाई हामीले केही कार्य गर्यो भने सिधै शिक्षकले खाने दिन आएको छ, अब हामी पनि किन बालको समस्या गर्छौँ, चुप लाएर बस्दैनौँ नि होइन, अथवा कुनै पनि रिक्स छ भने त्यसलाई इस्यु नबनाउन, त्यसो गर्दाखेरि त समाजमा फेरि त्यसले विकृत ल्याउँछ। फेरि त्यहाँदेखि यो राजनीतिले बढी हावी भएको देशमा सानो कुरालाई पनि भोटसँग जोड्ने होइन, जातसँग जोड्ने जोड्ने गर्न हुन्न। यो शिक्षालाई विशुद्ध शैक्षिक ठाउँमै छोडिदिनुपर्छ। यसलाई चाहिँ कुनै पुलिसले वर्दी लगाएर आएर बालबालिकालाई छगाए जस्तो होइन। यो त्यहाँको चाहिँ नियम कानुन, त्यहाँभित्रको चाहिँ अनुशासन, त्यहाँभित्रको शैक्षिक वातावरण त फेरि हामीले नै गर्ने हो। अब हामीले नसकेको दिन त पुलिस बोलाउनु पर्ला होइन, तर पुलिस बोलाउने कन्डिसन चाहिँ विद्यालयभित्र आउनु हुँदैन। अब पञ्चायतकालमा मलाई लाग्थ्यो स्कुलतिर कलेजतिर बिना अनुमति चाहिँ कुनै पनि वर्दी लगाएको सुरक्षा निकायको मान्छेहरू गेटबाटै छिर्ने अनुमति थिएन। अहिले त घरवर्ती आएर कोठाबाट विद्यार्थी पनि सामान लाने, कोठाबाट स्कुलबाटै टिचर सामान लाने, अब जनयुद्धको बेलामा त झन् स्कुलबाटै छुटेर लगाएर बन्दु भनेर पनि घटनाहरू घटे होइन। यी विगतको कुराहरू पनि अब अहिलेको आधुनिक समाजमा अलिकति त्यसले पनि प्रभाव पारेको हुनसक्छ। बल प्रयोग गर्यो भने जे पनि पाउँछ नेपालमा भने मानसिकता बढेको पनि हुनसक्छ। त्यसले नेपालको सबै हिमाल तराई पहाड कुना काप्चामा पनि बाल अधिकार मात्रै होइन शिक्षकको अधिकार पनि, बाल अधिकारको संरक्षण गर्ने शिक्षकको पनि संरक्षण हुने कानुनको चाहिने हो कि भन्ने चाहिँ मलाई लाग्छ। जहाँसम्म लाग्छ नेपाल सही दिशामै गइरहेको छ, तर यसलाई राजनीतिले आजबाट बन्द स्कुल वैशाखको 15 गतेसम्म नखोल भन्ने त्यस्तो खालको निर्देशन चाहिँ राज्य तहबाट नआइदियोस्। स्थानीय तहमा हाम्रो विद्यालयको आफ्नो अनुकूल के विद्यार्थी दिँदा ठिक हुन्छ, के कतिखेर पढाउँदा ठिक हुन्छ, कतिखेर परीक्षा लिँदा ठिक हुन्छ, कतिखेर चाहिँ उनीहरूलाई चाहिँ हामीले एक्सपोसन लाँदा ठिक हुन्छ, कतिखेर उनीहरूलाई चाहिँ हामी फिल्ड भिजिटमा लाने हो, कस्तो कस्तो एक्सपेरिमेन्टहरू क्लासरुममा गर्ने हो कि ल्याबमा गर्ने हो कि, कस्तो कस्तो ल्याङ्ग्वेजहरू पढाएपछि भोलि संसारमा हाम्रो म्यान पावरहरू दिख्छ होइन। अब यो अब रोजगार त नेपाल मात्रै त होइन, अब ग्लोबल भइसक्यो। अब यो ग्लोबल भिलेजमा हाम्रो बच्चाहरूले संसारको कुनै पनि कुना गएर प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाएर सिपहरू देखाएर गरिखाने मान्छेहरू पुरै जन्मिहाल्छ। त्यस कारणले चाहिँ स्कुल चाहिँ नेपालको लागि मात्रै नेपाली मात्रै बोल्नुपर्छ भनेर पनि भएन। नेपाली भाषालाई माया गर्नुपर्छ, नेपाली संस्कार संस्कृतिहरू जगाएर गर्नुपर्छ हामीले बुझिरहेको छौँ त्यो कुरो। त्यो सँगसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जाने बेलामा ल्याङ्ग्वेज बेरियर नहोस्, ल्याङ्ग्वेज भाषाको कारणले अब नहोस् भनेर अब अरू विदेशी भाषाहरू चाहिँ अब उस्तै परे अब हिन्दीभन्दा चाइनिज पढाउन सक्यो भने बढी जब चाइनामा पाउनेको हो कि त्यही प्रकारले चाहिँ होइन, किनभने संसारकै उत्पादन त सबभन्दा सस्तो उत्पादन त चाइनादेखि नै थाल्यो। अब होला इन्डिया पनि छ, हामी हिन्दी फिल्म हेर्छौँ, गीतहरू सुन्छौँ, हामीले कक्षा कोठामा नपढे पनि हामी हिन्दी बोल्न सक्छौँ होइन, इन्डियन मान्छेसँग हामी सम्पर्कमा रहन सक्छौँ, हामी इन्डिया घुमेर हिन्दी बोलेर घुमेर आउन सक्छौँ, इङ्ग्लिस बोलेर घुमेर आउन सक्छौँ, तर अब जापान चाइना त हामी जान सक्दैनौँ अहिले चाहिँ। त्यस कारणले अब स्कुल विद्यालय शिक्षामा चाहिँ अब छिमेकी व्यावसायिक ढङ्गले पनि छिमेकी राज्यहरूसँग मिलेर भाषा अझै गर्नुपर्ने हो, अब मातृभाषालाई पनि कहाँसम्म लाने हो, केसम्म गर्ने हो। म गुरुको छोरो, म 7 कक्षा पढाउँदै जाँदा नेपाली बुझ्दिन थिएँ, रेडियो नेपालको समाचार सबै बुझ्दिन थिएँ, कानमा लगाएर नजिकै लगाएपछि अलिकति बुझ्थेँ भनेपछि मलाई नेपाली भाषा बोल्न लेख्न निकै लामो समयसम्म अप्ठ्यारो भइरहेको थियो। मेरो मातृभाषा गुरुङ कारणले मेरो भाषामा बढी आकार प्रयोग हुन्छ, त्यसैले मैले बोल्दाखेरि पनि अलिअलि बिग्रिन्छ कहिले कहिले होइन, अब लेख्ने बेलामा पनि बिग्रिन्छ। भाषिक समस्याहरू मलाई थियो, तर पछिल्लो समयमा मैले गाउँबाट जब सहरतिर झरेँ, मैले धेरै साथीहरू चाहिँ विभिन्न समुदायको भेटेपछि म त आफूलाई अहिले नेपालीमा भाषण दिन लेख्न पढ्न केही अप्ठ्यारो जस्तो लाग्छ मलाई। त्यसरी गरी नै हामीले अङ्ग्रेजी भाषामा पनि विद्यालयहरूमा चाहिँ उसले मुटुको चाल कसरी चल्छ भनेर कुनै विदेशीले लेखेको लेख लेख्नु पर्यो भने अङ्ग्रेजी नै राम्रो होला नि त. नेपालीमा त्यति राम्रोसँग लेख्न अलिक अझै गाह्रो हुन्छ, किनभने हामीसँग प्राविधिक शब्दहरू चाहिँ नेपाली भाषामा कम छ. अब बोल्न, गीत गाउन, साहित्य रचना पक्षमा नेपाली भाषा एकदम सक्षम, संसारकै उत्कृष्ट भाषाभित्र पर्छ जस्तो लाग्छ मलाई. त्यसरी गरी नै हामीले अङ्ग्रेजी भाषामा पनि विद्यालयहरूमा चाहिँ उसले मुटुको चाल कसरी चल्छ भनेर कुनै विदेशीले लेखेको लेख लेख्नु पर्यो भने अङ्ग्रेजी पनि राम्रो होला नि त.

0: Ah, vieni con la via allora.
1: Basta per avere se non basta per fare ora non mi ha fatto io so che cosa sei ma non ti ho fatto vedere però sì ma basta per fare un po' so ma se ti pure la sei io ti sulla cazzo so io ti sto fatto meno per te io non però ti dia lei se te la sei costo vero ma se la vuoi io farà io non farà io non so ma se ti lendere io non so che è questa netta la sei che è के कोर्स पढाउँदाखेरि चाहिँ भोलि त्यो पनि काम गरेर खान सक्छ भने त्यसलाई प्रायोरिटी दिएर पढाउनु पनि चलाउँदैछ अब बेसिक म्याथमेटिक्सका संसारभरि यो चाहिँ भयो म्याथ युनिभर्सल भयो त्यसलाई चाहिँ लोकलाइज हुनुपर्छ मेरो छेत्रीको डाँडामा चाहिँ मोडेलले इक्वेसन पढाउनुपर्छ पढ्दैन भनेर नपढाउने भन्ने हुँदैन होला अब साइन्टिफिक रिसर्चहरू नयाँ आधुनिक प्रविधिहरू अब त्यो चाहिँ अब युनिभर्सल छ त्यो कुराहरू जस्तो जान्नु पऱ्यो त्योभन्दा बाहेक चाहिँ अब अरू आवश्यकता अनुसार स्थानीय तहको अनुसार अब संसारलाई हेरेर देशलाई हेरेर सक्षम नागरिकहरू उत्पादन गर्ने काममा चाहिँ विद्यालयको ठुलो हात हुन्छ शिक्षाको ठुलो हात हुन्छ तर त्यहाँ आउँ लाग्ने पढाउँ लाग्ने सहज रूपमा पाउने कुरा चाहिँ अब राज्यबाट नियन्त्रित सामुदायिक विद्यालयहरूमा चाहिँ माथिको निर्देशन बेगर केही पनि नगर्ने बसेको हुनाले त्यहाँ चाहिँ रचनात्मक कामहरू अलिक कम भएको हो होइन हरेक कुरा राज्यले के भन्छ त्यो मात्रै गर्ने त्योभन्दा बढी पनि नगर्ने फेरि होइन त्यो भएर यो राज्य नियन्त्रित सामुदायिक विद्यालयहरू पनि आफ्नै ढङ्गको अप्ठ्यारोहरू त होला अब संस्थागत विद्यालयहरूले चाहिँ फेरि चाहिनेभन्दा बढी नकल पारेको हो कि फेरि होइन अब नाकमा एउटा कुन लाउने ठाउँमा दुईठाउँ लगायो भने नसल अब कानमा एउटा झुम्बा लाउने ठाउँमा कानभरि लगाइदियो अशुभाग पनि होला कहीँ कहीँ चाहिँ हामी पनि चाहिने भन्दा बढी अशुभाग ढङ्गले अलिक फेसनेबल बनाइदिने अथवा आकर्षक बनाइदिने पनि हुनसक्छ त्यस कारणले त्यो बेलामा राज्यको चाहिँ नियन्त्रण चाहिँ आवश्यक छ तर प्रवासीले भनेर नियन्त्रण गर्ने यति कति सुखो भनेर नियन्त्रण गर्ने राज्यको नियन्त्रण चाहिँ निर्देशन कुनै बेला चाहिन्छ तर सधैँ यति बजी सुत यति बजी उठ्नुपर्छ भन्ने चाहिँ नभन्दै हुन्थ्यो हामीलाई छोडिदिनुपर्छ हामीले चाहिँ आवश्यकता अनुसार चाहिँ कुन बेला कसरी गर्न सकिन्छ कुन बेला कुन ठाउँमा चाहिँ बच्चाहरूलाई धेरै समय पढाउन सकिन्छ अब तराईमा आजभोलि पढाउनै सकिँदैन आज धेरै स्कुलहरू चाहिँ मर्निङ क्लास चलाउँछ अहिले छ घन्टा त स्कुलमा राख्न सकिँदैन भने अब वैशाखमा किन नराखेको वैशाखमा किन दिँदा दिएको होइन अब हिमाली जिल्लाहरूमा चाहिँ अब 20-22 जिल्लाहरू हिमाली भेगमा पर्ने जिल्लाहरूमा मङ्सिर पुस लगायत हुनुपर्छ माघ फागुनसम्म त हुनु पाउँदैन टाइम 3 महिना त यहाँ त धेरै पढाइ हुन सक्दैन त्यस्तो चाहिँ बरु अरू बेलामा चाहिँ पढाउ होइन शनिबार आइतबार पनि विद्यानगर भन्ने पनि हुन्थ्यो होला नि त त्यहाँ चाहिँ किन शनिबार आइतबार किन 2 दिन किन बिदा हुनु पऱ्यो पुरो पुस माघमा हिउँ पर्ने बेलामा 2 महिना 3 महिना बिदा हुन्छ त कहिले हो त्यस कारणले राज्यले चाहिँ चाहिने भन्दा बढी निर्देशन भयो कि राजनीतिक मा बस्नेहरूले चाहिँ त्यसलाई चाहिँ अब हामीले भने मान्नुपर्छ हामी त राज्य हौ भनेर कतिपय कुरो अहमले गर्दाखेरि कुना काप्चामा बस्ने दूर दराजमा बस्ने नानी बाबुहरूलाई अप्ठ्यारो परिरहेको छ कि भनेर सोध्ने व्यवहारिक ढङ्गले सोधियोस् भन्ने पनि मलाई लाग्छ
0: सर यो लकडाउनभन्दा अगाडिको शिक्षण सिकाइ र लकडाउनभन्दा पछिको शिक्षण सिकाइमा धेरै अन्तर परेको छ भन्ने गुनासो आएको छ शिक्षामा सरले अलिक गुणस्तरीय शिक्षा कुरा गर्नुभयो शिक्षामा गुणस्तर खस्किएको छ जिपिएको मार्क बढेको छ तर विद्यार्थीको सिकाइ घटेको छ भन्ने जनगणना सुनिएको छ सर आफू क्याप्सनको केन्द्रीय उपाध्यक्ष हुनुभएको हुनाले पनि निवारी पदमा हुनुहुन्छ त्यसलाई सरले कसरी लिनुभएको छ
1: होइन अब राम्रो समाजमा हुर्केको धर्म परिवारमा हुर्केको र उसले पढाइको महत्त्व बुझेको मान्छेले चाहिँ कहिल्यै घटेको छैन अहिले जिपिएफको ल्याउने पनि बढ्दै हरेक वर्ष बढेकै छ तर फेरि त्यो भनिरहँदाखेरि चाहिँ अलि एभरेज बच्चाहरू

0: ठुलो एभरेज बच्चाहरू चाहिँ अहिलेको सोसियल मिडियाको दुनियाँमा चाहिँ धेरै समय चाहिँ स्क्रिनमा बिताएको हुनाले र त्यहाँ एकदमै रमाइलो खुकुरी निकाल्न पाउने, बन्दुक निकाल्न पाउने, अनि एक्सएलआर निकाल्न पाउने अब गेमहरूले गर्दाखेरि चाहिँ धेरै समय त्यहाँ खाएको छ। अनि त्यो समय त्यहाँ बिताएको कारणले चाहिँ एभरेज मान्छेको चाहिँ ह्यान्ड राइटिङ नराम्रो, मेरो स्कुलको पनि 50% बच्चाको ह्यान्ड राइटिङ राम्रो नभएको, राम्रो लेख्न नचाहने, अलिअलि छोरछोरी लेख्ने, धेरै लेख्न नचाहने, त्यो चाहिँ पढाइमा डिस्ट्राक्सन चाहिँ यो सोसियल मिडिया र प्रविधिले गर्दाखेरि ल्याएको छ। अब प्रविधिले फेरि राम्रो बच्चाहरूलाई अब हात हातमा चाहिँ संसार ल्याइदिएको छ। अब नबुझेको कुरा अब टिचरसँग गएर सोधिरहनु पर्दैन, उसले धेरै कुरा त्यहाँ बुझ्न सक्छ, हेर्न सक्छ। अब केही बेसिक कुराहरू चाहिँ स्कुलमै सिक्नुपर्छ, तर बेसिकभन्दा बाहेक चाहिँ जानकारीमूलक नलेजेबल कुरा, अन्डरस्ट्यान्डिङसँगको कुराहरू चाहिँ टिचर चाहिँदैन। अब चाहिँ एउटा सानो 15-20 हजारको मोबाइलले तपाईँ इन्टरनेट जोड्नुभयो भने संसार सबै हातमा आउँछ। त्यसले यो अहिलेको आधुनिक वर्तमान शिक्षामा चाहिँ नेपालभरि नै यो के ट्रेन्ड छ भन्दाखेरि यो लेख्ने, लामो समय पढ्ने, ध्यान गर्ने, एकीकृत भएर विचारहरू उत्पादन गर्ने, लामो लेख लेख्ने, लामो किताब लेख्ने, त्यो त विद्यार्थीमा मात्रै होइन ठुलै मान्छेमा पनि खडिन्छ। आज विश्वविद्यालयमा चाहिँ 1000 भन्दा बढी प्रोफेसरहरू नेपालमा छन्। 1000 प्रोफेसरले हरेक विषयवस्तुमा, आफ्नो ज्ञान भएको विषयवस्तुमा किताब लेख्ने, लेख लेख्ने, ज्ञानमूलक कुराहरू लेख्ने, भिडियो बनाइदिने, अब आफूले चाहिँ अहिलेसम्म ज्ञान पाएको ज्ञानहरू चाहिँ समाजमा दिने गरी उदार मानसिकता भएको प्रोफेसरहरू कति छ त होइन? अब कति पैसा आउँछ, मैले पद पाउँछु कि पाउँदिनँ भनेर हिँड्ने मात्रै समुदाय छ। त्यसले विद्यार्थीलाई पनि दोष नदिउँ, अब नपढ्ने टिचर कति छन्, नपढ्ने प्रोफेसर कति छन्, होइन? वर्षमा एउटा लेख लेख्नुपर्ने, एउटा किताब लेख्नुपर्ने प्रोफेसरहरूको त दायित्व हो नि, खास आफ्नो विषयवस्तुको ज्ञाता। अनि उहाँहरूलाई त विश्वविद्यालयमा पढाउने सरहरूलाई त कति चेक गर्नु पनि पर्दैन, क्वेसन बनाउनु पनि पर्दैन, बनायो भने पनि पैसा आउँछ। अनि हप्ताको 4 पिरियड 3 पिरियड पढाउँदा पनि पुग्छ नि त उहाँहरूलाई, बाँकी सबै समय त लेख अनुसन्धान किताब लेख्नेमा दिए टाइम दिए हो नि खासै। अनि त्यस्तो खालको चाहिँ सानो बच्चालाई दोष नदिउँ, यहाँ ठुलै मान्छे पनि अब राजनेताहरू पनि अलिकति राजनीतिक ढङ्गले अध्ययन गर्ने, रिसर्च गर्ने, डाटा खोज्ने, प्रत्यक्ष जनता कहाँ पुग्ने छैन र सेन्ट्रलमा बस्ने अनि पार्टीगत नेतालाई मात्रै भेट्ने, नेतालाई नभेटिकन टिकट नपाउने, होइन? अब जनता कहाँ काम गरिरहन्छ, यता टिकट खुसिया पनि हुन्छ। त्यसले राजनीतिक पार्टीमा पनि विकृति आएको छ, राजनीतिक पार्टीले पनि सही मूल्याङ्कन गरेको छैन। कति मान्छेले चाहिँ अब पैसा छ भने टिकट पाउने जस्तो खालको प्रवृत्तिहरू पनि देखा पऱ्यो, होइन? राजनीति पनि बिग्रेको छ। अनि त्यसपछि यो सोसियल मिडियाले पनि आम मान्छेलाई बिगारेको छ। अनि पढेर भन्दा पैसा कमाएर समाजमा प्रतिष्ठित भएको, त्यसैले यो पढ्नुभन्दा त बरु पैसै कमाउने, जसरी हुन्छ पैसा कमाउने, होइन? ठगेर हुन्छ कि झुलबुलेर हुन्छ कि अब अथवा के गरेर हुन्छ, होइन? अब यसलाई सबैजना मिलेर एउटा कम्पनीहरू खोलेर सामुदायिक भावना बोकेर अब गाउँभरि सबैले किन एक हल गोरु भैँसी पाल्नु भयो, कसैले बाख्रा पालौँ, कसैले भैँसी मात्रै पालौँ, कसैले गोरु मात्रै पालौँ, त्यस्तो खालको व्यवसायिक चेकहरू न गाउँमा आएको छ, होइन? अब सडकको छेउछाउमा नजिकको यातायात धेरै ठाउँमा पुगेको छ अहिले 46 साल पछाडिको एउटा उपलब्धि भनेको चाहिँ मिडिया र सोसियल मिडिया, अनि त्यसपछि बाटोघाटो पनि अलिक बनेको जस्तो लाग्छ मलाई। तर त्यो छेउछाउमा कुनै मान्छे भेटिँदैन, कसैले सब 90% बारीहरू बाँझो छन्, अब खेतबारीहरू बाँझो छन्, सबै विदेशबाट ल्याउनु पर्ने भइसक्यो। अब बाख्रा पालन धेरै गाउँमा यति धेरै ठाउँहरू खाली छ, यति धेरै जङ्गलहरू घाँसको लागि उपयुक्त ठाउँहरू छ, त्यहाँ 100-200-300 भेडा पाल्ने कि बाख्रा पाल्ने कि कुखुरा पाल्ने कि व्यवसाय गरेर भए त्यहीँ चाहिँ अरब छन् जस्तो लाग्छ मलाई चाहिँ। तर अब समाजले के भन्यो भन्दाखेरि खेती किसान गरेर बस्ने भन्दा अब ढाँडसल गरेर ठुलो नेता भएको पैसा कमाएको मान्छे चाहिँ यो चाहिँ विद्वान भन्ने चाहिँ समाजले चाहिँ त्यसलाई उन्नाइस गरायो भनेर पनि आम विद्यार्थीमा पढेर त ठुलो भएको छ र भन्ने एउटा मानसिकता पनि डेभलप भएको छ। पढेर जाने
1: पठन संस्कृतिको विकास गरेर के गर्नु पर्ला सर?
0: पठन संस्कृतिको विकास गर्न चाहिँ मैले देखेको चाहिँ अहिलेको आधुनिक थिममा आवश्यकता अनुसार कसरी गरे अनुसारको किताबहरू नै बनेको छैन। आजको लेटेस्ट उपन्यासहरू पढ्यो भने नि यो समाजको छलाङ्गो आउँछ। धेरैजना युद्धको बारेमा उपन्यासहरू लेखियो, जनयुद्ध एक ठाउँमा ठिक थियो, अब यसले क्रान्ति परिवर्तन ल्यायो, मान्छेले त्याग गरे होइन, कति घर छोडेर हिँडे, त्यसको पनि मैले अवमूल्यन गर्न खोजेँ होइन। तर त्यो मात्रै चाहिँ संस्कृति होइन होला नि त होइन। अब अहिलेको आधुनिक बच्चाहरूलाई पढ्ने खालको चाहिँ नयाँ कसरी नयाँ नयाँ कुरा सिक्न सकिन्छ नेपाली भाषामा भनेर किताबहरू नै आएको छैन। अनि त्यो किताबहरू निकाल्नु पऱ्यो भने सरकारले त्यसलाई प्रायोरिटी दिएको छैन, त्यसलाई ट्याक्स पनि गरिदिनुपर्ने हो कि अब त्यसलाई कसरी चाहिँ स्रष्टाहरूलाई बचाउने हो भनेर अहिले औँलामा गर्ने स्रष्टाहरू लेखकहरू चाहिँ बाँचेको देख्छु मैले। सुबिन भट्टराई जस्तो एकदम इनर्जेटिक 21-22 वर्षको यङ केटाले पनि उसले 3-4 किताब चाहिँ मार्केटमा चलेपछि चाहिँ अहिले उसले आफै आत्मनिर्भर भएर कहीँ गाडी नाखेर लेखन पेसामा चाहिँ लागिरहेको छ। त्यस्तै थुप्रै साथीहरू छन् तर त्यो अझै धेरै हुनुपर्थ्यो कि। त्यस्तो उसलाई चाहिँ राज्यले संरक्षण गर्नुपर्थ्यो, राज्यले प्रोत्साहन गर्नुपर्थ्यो। यदि त्यस्तो भयो भने त अहिलेको बालबालिकाले किन डक्टरै हुनुपर्छ भनेर मैले हेर्दै गर्छ र होइन। अब यो पठन संस्कृति गर्थ्यो, लेख्न थाल्थ्यो, सजिलोसँग पब्लिस गर्न पाएको भए पब्लिस गर्न थाल्थ्यो होइन। यो त हाम्रै आँखाको अगाडि छ, देखेकै छैन त्यो त। अब राम्रो किताबहरू पब्लिस हुनुपर्ने, विदेशी पब्लिसरहरू पनि आउनुपर्ने, र अक्सफोर्डलाई चाहिँ नेपाल बोलाउन सकिन्थ्यो होला नि त। केही किताबहरू यहाँबाट पब्लिस हुन सक्थ्यो होला, राज्यले त्यहाँ पनि पहल गरेको छैन। अब हामीलाई विदेशी किताबहरू पढ्नु चाह्यो भने चाहिँ राज्यले राज्यको त गभर्मेन्ट टु गभर्मेन्टको G2G प्रोजेक्टमा लगेर केही किताबहरू यहीँ नेपालमा पब्लिस गरिदियो भने हामीले सजिलोसँग पढ्न पाउँथ्यो होला, अब नयाँ टेस्टहरू पाउँथ्यौँ होला। त्यसले संसारमा अब धेरै ठाउँ पब्लिस किताब पब्लिस त अमेरिकामै हुँदो रहेछ, अब दिनमै दफा किताब चाहिँ पब्लिस हुन्छ अरे भन्छ हो। तर त्यो पब्लिसेसन सँगसँगै जनताको पहुँचमा पुगे कि पुगेन, अब त्यसलाई लाइब्रेरीको थ्रु लानुपर्ने होला, किनेर त सत्य चल्दैन होइन। अब त्यो राइटरलाई बाँच्नलाई चाहिँ फेरि त्यो लाइब्रेरीमा किनेको किताब बेचेको किताबले मात्र नहुन सक्छ। त्यसले यस्तो खालको थुप्रै पक्षहरूले चाहिँ अहिलेको बच्चाहरूमा पढ्न हुन्न, पढेर कसुलो भाषा यत्रो राति राति निन्द्रा मारेर किन पढ्नु पर्यो, यो कहाँ प्रयोग हुन्छ र मैले पढेर के जागिर पाउँछु होला र अब म राम्रो पढेर म एकदम ज्ञानी भएर मैले के उपलब्धि पाउँछु होला भनेर न्याय चित छैन। अब अहिले एउटा मात्रै राम्रो छैन, राम्रो पढेको मान्छेहरू चाहिँ बच्चाहरूले चाहिँ अलिक अवसर चाहिँ पाएको हो कि, लक्ष्यहरू चाहिँ अलिक फेल भएको हो कि भन्ने मलाई लाग्छ। जस्तो नेपाल आर्मीले पनि धेरै पहिला पहिला चाहिँ आर्मीकै मान्छेहरूले अन्म्यारिड हुनुपर्ने सर्त छ, त्यहाँ भोलि आफ्नो छोरी बहिनी दिनुपर्ने भएर हो कि क्या हो जस्तो लाग्छ मलाई। त्यसमा अलिक फेयर भएको छ। त्यस्तै जस्तो अहिले म्यानेजमेन्ट पढ्ने त्यत्रो ब्याङ्कहरू, अब विकास ब्याङ्कहरू छ, वाणिज्य ब्याङ्कहरू छ, राष्ट्र ब्याङ्कहरू जस्तो छन्, ब्याङ्कहरूमा एक ठाउँबाट चाहिँ नेपालभरि चाहिँ एउटा पढेको राम्रो क्रिम बच्चाहरूलाई वर्षमा 2 वर्षमा 1 रिक्रुट गरेर अनि त्यसलाई पास गरेको मान्छेले चाहिँ सडक कुन ब्याङ्कले कहाँ आवश्यकता छ त्यहाँबाट पास गरेको मान्छेले लाने, शिक्षामा पनि नेपालभरिको शिक्षालाई जात दिउँ पढाउँछु भन्ने साथीहरूलाई चाहिँ, अनि त्यसपछि त्यसलाई रोस्टरमा राखौँ अनि जहाँ जहाँ खाली हुन्छ त्यहाँ त्यहाँ बोलाउँदै राख्दै पढाउन दिउँ, केही सुविधाहरू दिउँ उनीहरूलाई चाहिँ। अब त्यस्तो खालको चाहिँ छैन, यहाँ त अब मेयरलाई चिनाएको छ कि छैन, अब शिक्षा मन्त्रीलाई चिनाएको छ कि छैन भनेर जब कहाँ खाली छ भने पनि थाहा नपाउने होइन। यो न्याय चाहिँ छैन हाम्रोमा चाहिँ सक्षम मान्छेले राम्रो ठाउँमा चाहिँ सजिलोसँग जब पाउनुपर्छ सबै विद्यार्थीहरू अध्ययनशील हुन्छन् भन्ने छैन सबैलाई म्याथ आउँछ भन्ने छैन सबैलाई चाहिँ ल्याङ्ग्वेज आउँछ भन्ने छैन मान्छेको स्वभाव फरक हुन्छ मान्छेको ज्ञानहरू फरक हुन्छ होइन सोचहरू फरक हुन्छ व्यवहारहरू फरक हुन्छ अब साँच्चै रियलमा उसले अध्ययन गर्ने अनुसन्धान गर्ने सोच विचार गर्ने विचार प्रवर्धन गर्ने खालको क्रिएटिभ मान्छेहरूले चाहिँ यो पढाइ लेखाकै काममा जब दिनु पऱ्यो नि त अनि पुरा राम्रो हुन्छ अब लोकसेवामा पास नगरिकन साधारण हुन पाइँदैन भन्थ्यो अब हाम्रो नाई त हातले लेखेको नाई त हुन्थ्यो हातले लेखेको नाई त नामै उल्टो लेखिने कति के गरेर कुख पाउँ मैले धेरै कुरा देखाएको छु होइन त्यो त्यो कर्मचारीले मेरो नामै बिगारेको कर्मचारीले मैले कहीँ मुद्दा हाल्न पाउँदिनँ कहीँ उजुरी बाजुरी गर्न सक्दिनँ अब साँच्चै लोकसेवा पढेर एकदम विद्वानलाई दिएको भए त मेरो नाम उल्टो लेख्दैन थियो होला अथवा मेरो नाम बिगार्दैन थियो होला अब राम्रोसँग लेख्थ्यो होला अब कम्प्युटराइज भयो अब चाहिँ त्यो समस्या रहेन तर पनि फेरि पनि के हो भने हिजोको दिनमा फेयर सेलेक्सन होइन न्यायोचित बाँडफाँडहरू होइन सक्षम विद्यार्थीले पास होइन त्यसले यो मेडिकल साइन्समा इन्जिनियरिङ साइन्समा अब चाहिँ म्यानेजमेन्टतिरको सबै विद्यार्थीहरूमा चाहिँ 12 सकिएको बच्चालाई एउटा परीक्षा लिने होइन त्यसपछि ग्रेजुएसन सकेपछि एउटा परीक्षा लिने अनि उसलाई इन्ट्रेस्ट लागेको ठाउँमा कहीँ जानु पर्दाखेरि सरकार त्यहाँबाट चाहिँ रोस्टरबाट तानेर लाने खालको एकदम क्रिम मान्छेहरू चाहिँ त्यस्तो बनाउन सके बल्ल विद्यालयमा आएर उसको मैले पढ्नुपर्छ अब मैले हिजो अस्ति मात्रै एउटा बच्चाको कुरा गरेँ मलाई अफिसमा ल्याएर सम्झाउँदै थिएँ सर मलाई अघिल्लो सरको दायरा दिदीको चाहिँ कक्षा 8 चाहिँ पोजिटिभ ल्याएको भन्छु उनीहरूको प्रिटेस्टको रिजल्ट देखाउनुसम्म हेर्छु म्याथमा कति ल्याएर अब केही मान्छेले अघिल्लो पुस्तालाई हेरेर ऊ आफै परिप्रेरित भएर अझै राम्रो पढ्नमा यत्तिकै नम्बर ल्याउन सक्छु भनेर आर्जने मान्छे पनि हुन्छ नि त अनि हाम्रो समाजमा चाहिँ रिजल्टहरू चाहिँ छलफलमा ल्याउनुपर्छ प्रष्ट देखाउनुपर्छ स्कुलभित्र पनि आन्तरिक प्रतिस्पर्धा पनि हुनुपर्छ जिल्लाको प्रतिस्पर्धा नगरपालिका स्तर प्रतिस्पर्धाहरू सम्मानित गर्ने प्रोत्साहन गर्ने यो परिपाटी पनि आवश्यक छ अब म राजनेतालाई माला लगाइहाल्ने होइन अब बाटोबाट फुल दिने गर्छौँ तर राम्रो पढ्ने बच्चालाई चाहिँ आफ्नै बाबामा र आफ्नै टिचरले त गरे होला तर त्यो पनि लिमिट छ त्यसलाई कारणले यो विभिन्न कारणले पढेर के हुन्छ साँच्चै पढेर म राम्रो हुन्छु पढेर मैले यो संसारलाई बदल्न सक्छु भन्ने कुरा चाहिँ असम्भव जस्तो देखियो हामीले हामीलाई पनि रातारात पढ यस्तो गर आँखा बिगारिकन पढ्ने होइन त्यसपछि चाहिँ लाइब्रेरी गएर किताबलाई जा पढ भन्छु होइन क्लासमा ध्यान दिएर सुन्न भन्छु अब यस्तो खालको कुराहरू त हामीले गरि नै रहेछौँ तर गर्दा गर्दा पनि त्यो लाइनमा बालबालिका ल्याउन अलिक गाह्रो भएको छ किनभने यो समय परिस्थिति त्यस्तो छ अब वर्षौँ राजनीति गरेको मान्छेले चुनाव जित्दैन एउटा क्षेत्र आएर चुनाव जितिहाल्छ होइन अब भनेपछि त अब त्यसले पनि के सिकायो त समाजलाई होइन सिकायो नि त म क्लासमा फर्स्ट भयो भएर के अर्थ हो मैले पैसा कमाउन नपाउने म नेता हुन पनि सक्दिनँ म ठुलो पद पनि पाउँदिनँ मेरो बाबुसँग आमासँग पैसा छैन भने म ठुलो मान्छे बन्न सक्दिनँ भन्ने पनि होला नि त यो त्यस कारणले न्यायोचित सबै ठाउँमा प्रायोरिटी चाहिँ मेरिटलाई दिनुपर्छ मेरिटको आधारमा बच्चालाई प्रोत्साहन गर्ने मेरिटको आधारमा जागिर पाउने मेरिटकै आधारमा उसले पेसा पाउने मेरिटकै आधारमा उसलाई माथि प्रमोसन गर्ने भयो भने चाहिँ यो संसारमा पुँजीवादी संसार हो अब नेपाल पनि अब संसारबाट अछुटो रहन सकेन अब 56% कम्युनिस्टहरू छ भन्छन् तर अब सबै कम्युनिस्ट पनि त्यस्तो रहेन यहाँ त पुँजी कम्युनिस्ट नेताको पनि कति ठुलो घर भनेर देखाउनै पर्ने भयो त्योले गर्दाखेरि चाहिँ अब अहिलेको चाहिँ यो जेएनजी आन्दोलनसम्म आइपुगेको होला कारण त्यही त होला मान्छेको असन्तुष्टि त्यही नै होला त्यसलाई त्यहाँ समाजमा मात्रै पोखिएको छैन हाम्रो क्लासरुममा त्यो देखिन्छ हाम्रो स्कुलभित्र त्यो देखिन्छ समाजमा त्यो देखिन्छ लाग्छ आज हरेक गाउँ ठाउँमा स्कुल नगइकन एकदम राम्रो दिनको पानी लगाएर त्यहाँ कपाल यसो हल्लाएर हिँडेको मान्छे चाहिँ छात्रा दादा हुन्छ होइन, ऊ चाहिँ नेताको पछि हिँड्छ अनि हामीलाई प्रभाव पार्ने चाहिँ उयो हुन्छ भनेपछि त पढेर त कसले मायामा टेक्छ र त्यसले यो पढाइको कुरालाई चाहिँ वास्तवमा चाहिँ हाम्रो मेरिटोक्रेसी मेरी पर्फर्मेन्स बनाउने चाहिँ विभिन्न पोलिसीहरू आउनुपर्छ। अब यो मोनिटरी हुनसक्छ, पैसाको कारणले पनि हुनसक्छ, किताबै दिएर हुनसक्छ, आन्तरिक प्रतिस्पर्धा गरेर हुनसक्छ। अब सरकार कहाँ आयो फेरि अलिअलि जातै नदी भन्ने थाहा
1: हो यसै नै छ। यो आन्तरिक मूल्याङ्कनका आधारहरू के होला भन्ने पनि प्रश्न आउनु धेरै छ।
0: अब भाषामा भए भाषाको मूल्याङ्कन बोलाइ लेखाइ पढाइ सुनाइ चार एस्पेक्टमा दिनु पर्ला। नेपाली भाषाभाषी सुनाइ बोलाइ गरिरहनु पर्दैन, हामी दैनिक केही बुझ्छौँ त्यस्तो भाषालाई, सुन्नु पनि हामीलाई पर्दैन, हामी बुझिहाल्छौँ, बोल्नु पनि सिकाउनु पर्दैन, बुझिहाल्छौँ, सुनाइ बोलाइ त परेन। अब लेखाइ कुरो त चाहियो नि। अब यति धेरै पढ्न विन्यास, यति कम्प्लिकेटेड पढ्न विन्यास छ हाम्रो नेपाली भाषाको। अब त्यो दीर्घलाई दीर्घै लेखा रहेको, त्यो दीर्घ भन्ने शब्दलाई दीर्घ लेखाएर, सूचना भन्नलाई सुदीर्घ लेखा रहेको, त्यसको पछाडि लजिक के छ भन्दा केही छैन, यो संस्कृतबाट आएको प्रथम शब्द हो लेख्नु पर्छ। अब यति धेरै झन्झट छ, यति धेरै गाह्रो छ अब वर्ण विन्यास नेपाली, वर्ण विन्यास त धेरै पढाउनु पर्ने होला हामीले, त्यसको वर्ण विन्यास आउँछ कि आउँदैन जात लिनु परेन र हामीलाई, अनि एक कक्षाले जातै नलिने त उसले पढ्न सक्छ सक्दैन, पढ्न सक्छ र अहिले बच्चाले बोल्न सक्छ तर लेख्न र पढ्न त सिपै चाहिन्छ। त्यसैले सरकारले परीक्षाको मोडल फरक हुनसक्छ, परीक्षाको चाहिँ तरिका फरक हुनसक्छ, विधि फरक हुनसक्छ, जुन बेला लिने भन्ने फरक हुनसक्छ, त्यो तिन घन्टाभित्र लेख भन्न भन्नु पर्न सक्छ, दिनभरि लगाएर लेख्न लेख भन्नु पर्न सक्छ, अनि हरेक किताबहरू चाहिँ टोकसिटहरू हुनुपर्छ कक्षा पाँचसम्म चाहिँ उसले च्याप्टर सक्यो, च्याप्टर पढ्यो, पढेपछि चाहिँ कति बुझ्यो, त्यहाँ बोलेर मूल्याङ्कन गर्ने हो कि सोधेर मूल्याङ्कन गर्ने, लेखेर सुन्ने मूल्याङ्कन गर्ने हो कि, त्यस्तो वर्कसिटहरू टेक्स्ट बुकहरू त्यस्तो रमाइलो रमाइलो टेक्स्ट बुकहरू भएपछि पो बच्चाले भाषा चाहिँ सिक्ला, म्याथ सिक्ला, साइन्सको नयाँ इनोभेसनहरू बारेमा थाहा पाउला, होइन सिक्न खोज्ला, त्यो कुनै त्यहाँ काहीँ कुरा काहीँ चाहिँ केही कुरा गर्दैन, एकैचोटि कक्षा पाँचसम्म जाँच नदियो भनेको चाहिँ यो शिक्षामा न्यायचित हुँदैन। संसारमा मूल्याङ्कन भन्ने नै नहुने विषय केही पनि छैन। अहिले तपाईँलाई मेरो यो वार्तालाप भइरहेछ, अब यसको मूल्याङ्कन पनि हरेक मान्छेले गरिरहला, श्रोताले त हाम्रो मूल्याङ्कन गरिरहेछ, कुरा के आयो, के कुरामा फोकस भयो, कति आवश्यक हो समाजलाई भन्ने त अब उहाँले मूल्याङ्कन गरे होला। यो मूल्याङ्कनै नहुने कुरा के हुन्छ, संसारमा त मूल्याङ्कन त हुन्छ त, अब मूल्याङ्कन गरेमा नम्बरको आधारमा भन्दा ग्रेडको आधारमा गर्दा अलिक बढी साइन्टिफिक हुन्छ भने हामी मान्यौँ त, ग्रेड गर्न मान्यौँ, 80-90 ल्याउने भनेको चाहिँ ए हो, 80-90 ल्याउने ए हो, त्यो 8-9 नम्बरलाई चाहिँ 1 नम्बर 2 नम्बर नछुट्याउनु, त्यसलाई ग्रेड बनाऊ भन्दाखेरि 5 ग्रेड बनाएर त्यो पनि हामीले मान्यौँ। अब त जाँदै जाने भन्नु थाल्यो, त्यो ग्रेड कहाँ दिन्छ जाँच जानेको त, कच्चा कोठामा आए बापत 10 मार्क्स, प्रोजेक्ट वर्क गरे बापत 10 मार्क्स, राम्रो लुगा लगाए बापत 10 मार्क्स, क्वेसन सोधे बापत 10 मार्क्स, हाम्रो मूल्याङ्कन गरौँ सरकारको निर्देशनमा त्यही छ त, त्यो मात्रै हो त पढाइ, ट्याक्टर टाइल आउने मात्रै पढाइ हो त, त्यो बच्चाले चाहिँ के सिकेको छ अब, त्यसैले मूल्याङ्कनको बारेमा छलफलमा ल्याउँ, बहस गरौँ, भाषागत मूल्याङ्कन फरक हुनसक्छ, अङ्ग्रेजी भाषाको मूल्याङ्कन फरक हुनसक्छ, नेपाली भाषाको मूल्याङ्कन फरक हुनसक्छ, म्याथको मूल्याङ्कन अझै अलिक फरक अन्तर्राष्ट्रिय प्र्याक्टिसहरूले हेरेर गरौँ, होइन साइन्सको पनि अन्तर्राष्ट्रिय प्र्याक्टिसहरू हेरेर गरौँ, र सोसललाई कसरी मूल्याङ्कन गर्ने सोसियल मोडलहरूमा छलफल गरौँ, अनि यस्तो खालको न्यु मात्रै के हो भने मलाई पनि लागेको छ कि एक कक्षामा पढ्ने बच्चाले 5 वर्षको बच्चाले 5-6 वर्षको बच्चाले चाहिँ 3 घन्टामा जाने सघाउनुपर्छ भनेर टाइम लिमिट दिएर दिनुले न्यायचित होइन, म त्यो कुरामा स्वीकार छु, तर उसले जानेको कुरा उसले बुझेको कुरा ठिक लाउने ठाउँ कहाँ हो, उसले ठिक लागि लाएन हामीले हेर्ने ठाउँ कहाँ होइन, अब त्यो डिजिटल पेपरलेस बनाउनेतिर जाऊँ न बरु, होइन क्वेसनहरू चाहिँ यस्तो होस् कि अब डिजिटली आओस्, हेर्दा हेर्दै खेल्दा खेल्दै उसले सिकोस्, उसले सिकेको र त्यहाँ टिक लगाओस्, चिन्ह लगाओस्, अनि त्यो कतै त्यसको उसले के गरेछ भनेर। अब क्वेसन पनि अब लक्ष्मीको साथ देवकोटा पहिले जन्मेको भनेर क्वेसन नसुभाउनु नि त, लक्ष्मीको साथ देवकोटाको बारेमा के बुझेछ लेख भनौँ न त, महाकवि लक्ष्मीको देवकोटाको बारेमा के बुझ्छ भक्तले, पढाएपछि त के न के त बुझ्छ, त्यो शुद्ध भाषामा लेख्छ लेख्दैन, भाषागत चेक त गर्नु पर्ला नि त होइन। त्यो लक्ष्मीप्रसाद देवकोटाको चाहिँ कविता एउटा पढ्यो अनि विद्वान भइहाल्छ, त्यो कविता लक्ष्मीप्रसाद देवकोटा जस्तो कविता महाकविले लेख्छ, हामी इङ्ग्लिस र नेपाली दुइटै भाषामा प्रखर मान्छे हो नि, उसले पनि फर्मलाइजेसन त्यति ठुलो पढाइ होइन नि। तर उहाँ धेरै मलाई चाहिँ उहाँको चाहिँ कविता सुन्दा पढ्दा अझै विशेष गरेर लक्ष्मीप्रसाद देवकोटाको निबन्धहरू पढ्दाखेरि मैले अङ्ग्रेजी निबन्ध पनि पढाएको छु, नेपाली निबन्ध पनि पढाएको छु, अब कविता इङ्ग्लिसमा पनि पढाएको छु, नेपाली पनि पढाएको छु। उहाँ चाहिँ शब्द भाषाको विचारको यति धनी हुनुहुन्थ्यो, अब उहाँले चाहिँ लेखेको कुराहरू चाहिँ अब त्यस्तो उहाँको कविताको बारेमा पढौँ छलफल गरौँ, त्यो बेला त्यो जमानामा कसरी लेख्यो होला होइन, अब के भन्न खोजे होला, अब यसरी रमाइलोसँग पढौँ अनि केही केही एक्टिभिटिजहरू गरौँ अनि एक्टिभिटी गर्दाखेरि मूल्याङ्कन भइहाल्छ नि त, त्यसैले मूल्याङ्कनको विधिमा फरक पर्न सक्छ, मूल्याङ्कनको तरिका फरक पर्न सक्छ। त्यो तिन घन्टामा दुई घन्टामा लेख भनेर टाइम लिमिट दिएर बच्चालाई दिन आवश्यक छैन, त्यो कुरामा म राजी छु, तर मूल्याङ्कनै हुँदैन जातै नल्याऊ, अनि रेगुलर स्कुल कति नै आयो त्यसको 10 मार्क्स, अनि चाहिँ क्लासमा चाहिँ क्वेसन सोध्छै सोध्दैन, उसले पार्टिसिपेसन कति गरेका छ भनेर त्यसको आधारमा 10 मार्क, एउटा प्रोजेक्ट वर्क चाहिँ ठिकै छ होइन, प्रोजेक्ट वर्क चाहिँ 40 मार्क पनि भनेको छ, अनि यो राज्यले बोलेको यो कार्यविधि चाहिँ मूल्याङ्कन कार्यविधि चाहिँ यो बच्चाले भाँडाकुटी खेलेको जस्तो लाग्छ, अब माटो हिलो सहित खेल्न पाएको रमाइलो हुन्थ्यो होला बच्चाले, तर त्यो पनि अब चाहिँ आर्टिफिसियल भाँडाकुटी नै हुने होला होइन। यो मलाई चाहिँ यो कुरामा त्यति राम्रो लागेको छैन, राज्यले
1: चाहिँ सर युनिभर्समा दाउरा पढाइयो तर दाउरा देखाइएन, माटो पढाइयो तर माटो छाइएन भएको होइन।
0: अब आधुनिक समाजमा अब दाउराबाट छुनु पनि पर्दैन हो, अहिले चाहिँ दाउराबाट कतिवटा फर्निचर बन्छ भनेर त अब सिडीमा भिडियो आउँछ होइन, अब ओरिजिनल भन्दा अझै राम्रो चाहिँ उसले बनाइदिन्छ, एआईले बनाइदिन्छ, माटै छुनुपर्छ भन्ने पनि छैन, तर मनले छुनु पर्यो, मन चाहिँ पुग्नु पर्यो होइन। अब त्यही पेसा गर्ने त माटो नसिकाउने उपाय छैन होला, कृषि पेसा नै गर्ने हो अथवा घरमै काम गर्ने हो, रियल काम गर्नेले त छुनु पर्छ, त्यो बाध्य नै हो, त्यो नसिकाउन त उत्पादनै हुँदैन होला। तर अब पढ्ने कुरामा त स्कुल आउने भनेको त मैले लेखेको चाहिँ भाषागत सिपहरू सिक्ने हो, अब म्याथमेटिक्सको सिपहरू सिक्ने हो, अरू सिपहरू सिक्ने, अरू त व्यवहारिक कामहरू त अब गरेरै सिक्ने हो,
1: व्यवहारिक हुने हो।
0: माछा पालन अब कुन कुन ठाउँमा माछा पालन गर्छ नि, माछा पालनलाई त यो 50 वर्ष पढ्नै पर्दैन नि, 6 महिना वर्ष दिन पुरै माछा पालनको बारेमा उसलाई कस्तो रोग लाग्छ, उसले के खान्छ, कस्तो पानी हुनुपर्छ, कस्तो कुवा खान्नुपर्छ, कस्तो पोखरी बनाउनुपर्छ, 6 महिना वर्ष दिन आज कहिले फिसरी नपढेको मान्छेले त्यो हेन्जामा यत्रो ठुलो ट्राउट माछाको डोखेला सक्छ, त्यहाँ कोही फिसरीमा पिएचडी गरेको मान्छे गयो जस्तो मलाई लाग्दैन होइन। अब त्यो फिसरीमा पिएचडी गरेको मान्छे त्यति काम गर्न सक्छ जस्तो लाग्दैन मलाई, होला कुनै बेला अब फिस सम्बन्धीको के अनुसन्धान नयाँ ऊ चाहिँ प्रजनन प्रक्रिया के गर्ने भनेको रिसर्च चाहिँ पिएचडीले गर्ने होला, तर साँच्चै रियलमा चाहिँ हेन्जाको ट्राउट माछा उद्योग खोलेर काठमाडौँसम्म ट्राउट माछा पुर्याउने मान्छे त के पनि पढाएको छैन, उसले स्कुलै नभएकै हुन्छ, होला अब चिठी लेख्नु पर्ला

0: सूचना संगीत र मनोरञ्जन को अटूट साहिलो
1: यो हो रेडियो साहिलो 89
2: साहिलो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
3: आत्मदाहका प्रयासका घटनाहरू श्रृंखलाबद्ध रूपमा बढ़न थालेका छन्। पछिल्लो समय घटेका चारवटा प्रमुख घटनाले राज्य संयन्त्र र नागरिक समाजलाई स्तब्ध बनाएको छ। त्रिपुरेश्वरमा काठमाण्डु महानगर प्रहरी संघको विवादपछि मुगुका 25 वर्षीय गणेश नेपालीले आत्मदाह गरे, जसको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भयो। शव सुरक्षित राख्ने मर्सरी फिट समेत नहुँदा उनको शव त्रिवेणी शिक्षण अस्पताल लगिएको छ। त्यस्तै सर्लाईका 25 वर्षीय विवेक मण्डलले 85% शरीर जलाई किर्तिपुर वन अस्पतालको आईसीयूमा जीवन मरणको दोसाधमा लड़िरहेका छन् भने फेरि बुद्ध नगरका 45 वर्षीय आश्विन राउतले पारिवारिक विवादपछि भान्सामा आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। यसअघि नयाँ बानेश्वरमा संसद भवन अगाडि इलामका प्रेम प्रसाद आचार्यले राज्यको नीति र आर्थिक चक्रको असफलतालाई कारण देखाउँदै गरेको आत्मदाहले देशव्यापी बहस निम्त्याएको थियो। यी पछिल्ला चार घटनाले वर्तमान सरकारमाथि चौतर्फी आलोचना र नागरिक आक्रोश बढ़ाएको छ। राज्यका नियमनकारी निकायको ज्यादती महँगी र रोजगारीको अभावले युवाहरूलाई आत्महत्याको बाटो रोज्न बाध्य पारेको भन्दै आफन्तहरू आन्दोलन तर सूक्ष्म विश्लेषण गर्दा यो निराशा वर्तमान सरकार गठन हुनुभन्दा धेरै अगाडिदेखिको संरचनागत असफलताको उपज रहेको विश्लेषणहरू भइरहेका छन्। विगत लामो समयदेखिको कमजोर आर्थिक नीति, युवाहरूमाझ बढ़दो बेरोजगारी, झन्झटिलो प्रशासनिक प्रक्रिया र न्यायमा पहुँचको अभावले समाजमा निराशाको बिउ रोपेका कारण अहिले ज्वालामुखीका रूपमा विस्फोट भइरहेको विज्ञहरूले बताएका छन्। गहिरो आर्थिक मन्दी र सामाजिक संवादको अभावले मानिसहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याएको छ। सरकारले तत्काल मात्र वार्ताको औपचारिकतामा मात्र सीमित नभई नागरिकमा थपिएको यो चरम निराशा र प्रणालीगत त्रुटिलाई बेलै नै सम्बोधन नगरे अप्रिय घटनाहरू थप बढ़न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
6: World Cup to World Cup.

0: her attack. World Cup 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुक निराशाको बाटोतर्फ गइरहेको भन्दै सरकारले आफ्ना काम कारवाहीबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खिम बमसँग कुरा गर्दै नेता खतिवडाले जनतामा व्याप्त निराशालाई बेलैमा सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ। सरकार गठन भएको छोटो समयमै सबै समस्याहरू समाधान गर्न सम्भव नहुने यथार्थलाई स्वीकार गर्दै उहाँले सरकारले जनतामा आशा जगाउने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नेता खतिवडाले सरकारका केही नीति र कार्यशैलीका कारण नागरिकमा असन्तुष्टि बढ़ेको संकेत गर्दै यसबारे तत्काल समीक्षा गर्न आवश्यक रहेको समेत औल्याउनुभयो। उहाँले भन्नुभयो, सरकार निर्माण भएको थोरै समय मात्र भएको छ, यसै बेला सबै समस्याको निरूपण त हुँदैन, तर देश जुन निराशाको बाटोमा जाँदैछ त्यसलाई रोक्न सरकारले गम्भीर भएर सोच्नैपर्छ। सरकारको कार्यशैलीप्रति यसरी सार्वजनिक रूपमा प्रश्न उठाइनेलाई राजनैतिक वित्तमा महत्वका साथ हेरिएको छ। देशको विग्रदो आर्थिक अवस्था र सुशासनको अभावका कारण जनतामा निराश बढ़ेको भन्दै उहाँले सरकारलाई जनमुखी काम गर्न समेत सचेत गराउनुभयो। विपद सम्बन्धी घटना, गुनासा सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी संचालनमा ल्याएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै संचालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर संचालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाण्डु उपत्यका काठमाण्डु ललितपुर भक्तपुर जिल्लाबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा स्वतः राउटिङ हुने व्यवस्था मिलाइएको छ। मन्त्रालयका अनुसार विपद सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ। नारायण घाट बुटोल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। गत वर्षसम्म सामान्य वर्षा सड़क निर्माण, पहिरो पछाउने काम तथा सवारी साधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी वर्खा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो, तर यस वर्ष सड़कको अधिकांश भाग कालो पत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भने भोग्नु परेको छैन। विश्वका प्रमुख तेल उत्पादक राष्ट्रमध्ये एक रूसमा पेट्रोल र डिजलको अभाव चोलिँदै गएको छ। राजधानी मस्को सहित विभिन्न शहरका पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन देखिन थालेको छ भने धेरै स्थानमा इन्धन सकिएपछि पम्प नै बन्द भएका छन्। सर्वसाधारणले घण्टौं लाइन बसेर इन्धन भर्नु परेको अवस्था छ। कतिपय क्षेत्रमा सीमित परिमाणमा मात्र इन्धन वितरण गरिएको छ भने कन्टेनरमा इन्धन बिक्री समेत रोकिएको छ। स्थानीय बासिन्दाका अनुसार स्थिति दिन प्रतिदिन जटिल बन्दै गएको छ। मस्कोका स्थानीय पेट्रोलको मूल्य बढ़दै गएको र लामो यात्रा गर्न समेत कठिन भएको बताएका छन्। युक्रेनका ड्रोन र क्षेपास्त्र आक्रमणले तेल प्रशोधन उद्योग प्रभावित भए पनि समस्या त्यसमा मात्र सीमित नरहेको र तयारीको कमी पनि जिम्मेवार रहेको स्थानीयले बताएका छन्। बेल्जियमले हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भएको हो। स्पेनको जीतमा फेबियन रुइस र मिकेल मोरिनोले 1-1 गोल गरेका छन्। खेलको 30 मिनटमा रुइसको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर खेलको 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याएका छन्। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 2022 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 मेगाहर्ट्ज।

0: वायालो इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
1: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
2: तिमीहरूले समाचार सुन्यौ? सुनको भाग त आकाशीय छ नि। मैले तिमीहरूलाई पढाउँदा ओर्दा भएको सम्पत्ति सक्यो, अब आफै नसक्यो अरू आफै बिहार म सक्दिनँ।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो इट्स 10 AM
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495
3: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ
4: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
5: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
6: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
5: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
6: बाबा हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
5: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
6: सम्पर्क नम्बर 98-450-82-997
4: 98-550-10-997

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801007477 क्लासिक टेक छोयो कि चल्यो
1: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगाहर्ट्ज

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेष

0: विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन, सम्पर्क नम्बर 0556394495।
1: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा, मलाई दुध है।

0: पाइन्छ। ताजा दूध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

अब चलाउनुहोस् इन्टरनेट र टिभीसँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98010044777 प्लस टेक छोयो कि चल्यो।

0: सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556394595।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली FM तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 तनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9850524454, 9845520454, इमेल lok.logic2@gmail.com।
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोल्युसन।

0: ओए केटा, म त सक्दिनँ हिँड्न, कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिनमा नि पुगेन। जा मिना।

0: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556394595।
4: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
5: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
4: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
5: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
4: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
5: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
4: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 चनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9850524454, 9845520454, इमेल lok.logic2@gmail.com।
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोल्युसन।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: Radio Simon 89.8 MHz.
1: Well, get off. म त सक्दिनँ हिँड्न यार, कति दिन लाग्छ अन्त?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र
3: यसको हिँडाइले त चार दिनमा नै पुग्यो। जा मिलो

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
1: साहिलो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM

शिक्षा अधिकृतमाथि मोबिल खल्याउने वडा सदस्य फरार प्रहरीले खोज्दै भिरकोटी कागज कारखाना डेढ दशकदेखि ठप्प अरबको उद्योग खण्डहरमा परिणत भारत र न्यूजील्याण्ड बीच द्विपक्षीय व्यापार दुब्बर बनाउने सहमति 18 ठूला निर्णयमा हस्ताक्षर कंगोमा इबोला भाइरसको प्रकोप बढ़दै 648 जनाको मृत्यु र कमजोर नतिजापछि महिला क्रिकेट टोलीका प्रशिक्षक हर्षल पाठक पदमुक्त 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा नेपालको शानदार शुरूआत कतारमाथि 105 रनको फराकिलो जित।

0: Super Attack World Cup 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएको छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेलसँगै भरोसासँगै
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राधा स्वामी होल्डिङ सेन्टरका सुकुम्बासीलाई स्थानान्तरण गरिने सम्बन्धी खबरबाट किर्तिपुरमा रहेको राधास्वामी होल्डिङ सेन्टर बाढ़ीले डुबानमा परेपछि त्यहाँ बस्दै आएका 65 सुकुम्बासी परिवारलाई भक्तपुरको खरीपाटी सारिने भएको छ। गैराती परेको अविरल वर्षाका कारण बागमती नदीको बाढ़ी सेन्टरभित्र पसेपछि प्रभावित 154 जनाको विचलनी भएको छ। रातको समयमा अचानक बाढ़ी बस्दा बाल बालिका वृद्ध र बिरामीहरू बढ़ी मारमा परेका छन् भने उनीहरूको अन्नपात लुगा कपड़ा र औषधि समेत बाढ़ीले बगाएको छ। सुरक्षाकर्मीको टोलीले तत्काल उद्धार गरी 54 जनालाई त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सारेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जनका अनुसार खरीपाटीमा ठाउँ खाली गराई प्रभावितहरूका लागि बस्ने व्यवस्था मिलाइएको छ। यसअघि समितिले प्रति परिवार 25,000 रूपियाँ राहत दिएर सेन्टर खाली गर्न सूचना जारी गरे पनि उनीहरू सर्न मानेका थिएनन्। अहिले बाढ़ीले संकट त्याएपछि उनीहरू सबैलाई खरीपाटी लैजाने तयारी गरिएको हो। लगातारको मनसुनी वर्षाका कारण काठमाडौँ उपत्यका र काभ्रेका नदी तथा खोलाहरूमा आकस्मिक बाढ़ीको उच्च जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेमा बाढ़ीको चेतावनी दिएपछि विपद व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज पनि देशका धेरै ठाउँमा वर्षा हुने र पहाड़ तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना छ। यसै गरी नुवाकोट धादिङ चितवन मकवानपुर र सिन्धुली लगायत अरू 29 जिल्लाका ससाना नदीहरूमा पनि पानीको बहाव निकै बढ़ने अनुमान गरिएको छ। तीन नदीहरूमा बाढ़ीको मध्यम जोखिम रहने भएकाले महाशाखाले नदी किनार आस्था सुरक्षा अपनाउन अनुरोध गरेको छ। देशका विभिन्न भागमा खसेको पहिरोले मेची राजमार्ग कान्ति लोकपथ काली गण्डकी करिडोर बीपी राजमार्गका विभिन्न सड़क खण्ड र लालझण्डी ढोरपाटन सड़क पूर्ण रूपमा बन्द भएका छन्। गैराती पहिरोले थुनिएको कर्णाली राजमार्गको कालीकोट गगनी खोला खण्ड भने आज दिउँसोदेखि सुचारू भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका 96 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। सरकारले समस्याग्रस्त सहकारीका ऋणीहरूबाट पैसा उठाएर पीड़ित बचतकर्ताहरूलाई फिर्ता दिन थालेको थियो। यो सँगै शिव शिखर सहकारीका हालसम्म 1213 जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाइसकेका छन्। समितिका अनुसार पहिलो चरणमा थोरै बचत भएका नागरिकहरूलाई प्राथमिकता दिएर रकम उपलब्ध भइरहेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले बाँकी बचतकर्ताहरूलाई पनि उनीहरूको रकमका आधारमा वर्गीकरण गरेर क्रमशः पैसा फिर्ता दिँदै जाने जनाएको छ। सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट रकम जुट्ने क्रम जारी रहेकाले बचत फिर्ता गर्ने र यो कार्य कानूनी व्यवस्था अनुसार निरन्तर चल्ने समितिले स्पष्ट पारेको छ। कृषि क्षेत्रमा कालोबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कानूनी कार्यवाही बमोजिम कड़ा कार्यवाही गरिने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजारमा कति कृषि सामग्री लुकाउने वा मूल्य वृद्धि गर्ने गतिविधि देखिएमा तत्काल मन्त्रालयको हटलाइन नम्बरमा खबर गर्न आग्रह गर्नुभएको छ। किसानले मल बिउ र विषादी सहज रूपमा पाएका छन् कि छैनन् भने बुझ्न मन्त्री चौधरी आज आफै स्थलगत अनुगमनमा निस्किनु भएको छ। चितवनको विभिन्न पालिका र खेत बारीमा पुगेर किसानसँग प्रत्यक्ष संवाद गर्दै उहाँले कृषि क्षेत्रमा कालोबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्नेमाथि कड़ा कार्यवाही गरिने चेतावनी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगुल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
3: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दामको घोराहे उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि वडा सदस्य लेखनाथ बुढा थोकीले भौविल खन्याएर दुर्व्यवहार गर्नु भएको छ। पद्मोदय पब्लिक स्कूलको व्यवस्थापन समिति निर्वाचन सार्न दिएको दवाब बोहराले अस्वीकार गरेपछि आक्रोशित वडा सदस्यले उहाँमाथि अभद्र व्यवहार गर्नु भएको हो। मोटरसाइकलमा गइरहेका शिक्षा अधिकृतलाई रोकेर हेलमेट माथिबाटै मोबाइल खन्याइएको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय दाङले फरार रहेका बुढा थोकीको खोजी गरिरहे पनि उहाँ अहिलेसम्म फेला पर्नु भएको छैन। नवलपुरको गैडाकोट स्थित भ्रिकुटी कागज कारखाना डेढ दशकदेखि बन्द हुँदा खण्डहरमा परिणत भएको छ। स्वदेशमै कागज उत्पादन गरी आयात रोक्ने लक्ष्यका साथ स्थापना गरिएको यो उद्योगलाई ब्योत्याउन अहिलेसम्म कुनै ठोस पहल हुन सकेको छैन। चीन सरकारको सहयोगमा 2039 सालमा स्थापना भएको यो कारखानाले नेपालको कुल कागज मागको करिब 35% आपूर्ति गर्ने गरेको थियो, तर 2048 सालमा निजीकरण गरिएपछि व्यवस्थापकीय कमजोरी र कच्चा पदार्थको अभावका कारण उद्योग संकटमा पर्दै गयो र 2067 साल फागुनदेखि पूर्ण रूपमा बन्द भयो। लामो समयदेखि उद्योग ठप्प हुँदा यसका करोड़ौं मूल्यका मेसिनहरू खिया लागेर नष्ट हुँदै गएका छन् भने उद्योग परिसर झाडीले ढाकिएको छ। सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीमा व्यापक भ्रष्टाचार भएको संस्थानका पूर्व संचालक समिति अध्यक्ष डाक्टर वेदबहादुर छेत्रीले दावी गर्नुभएको छ। आज काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कुनै समय नाफामा रहेको संस्थान अहिले 1.5 अर्ब रूपियाँ भन्दा बढ़ी घाटामा जानुको मुख्य जिम्मेवार कृषि मन्त्रालय नै रहेको आरोप लगाउनुभयो। डाक्टर छेत्रीका अनुसार बालाजु दुग्ध वितरण आयोजनाको सुधारका लागि अर्थ मन्त्रालयबाट आएको 15 करोड़ रूपियाँ दुरूपयोग भएको प्रतिवेदन बुझाउँदा समेत मन्त्रालयले कुनै छानबिन गरेको छैन। संस्थानभित्रको व्यथिति र अनियमितता सच्याउन खोज्दा उल्टै आफूलाई निलम्बन गरिएको उहाँको भनाइ छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड

एलजी लेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

no i nasa masa vole sana da kad bome spam i sa pate da di to भरपूर मनोरंजन सहित मात्र 999 मै ड्यूज होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर भाइ मार्फत वा ड्यूज होम को कस्टमर सपोर्ट 01427766 मा सम्पर्क गर्नुहोस् विश्वकप खेल्न

अब विदेशका खबर. भारत र न्यूजील्याण्डले आउँदो सन् 2030 सम्ममा आफ्नो द्विपक्षीय व्यापारलाई दोब्बर बनाउने सहमति गरेका छन्। व्यापार बढाएर करिब 35,000 करोड़ रूपियाँ पुर्याउने योजना सहित दुई देशबीच 10 समझदारी पत्र सहित 18 ठूला निर्णयमा हस्ताक्षर भएको छ. मुलुकको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग अकल्याण्डमा भेटवार्ता गरेका हुन्. भेटका क्रममा दुवै देशले स्वतन्त्र व्यापार सम्झौतालाई छिट्टै लागू गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्. इण्डोनेसिया अस्ट्रेलिया हुँदै न्यूजील्याण्ड पुगेका भारतीय प्रधानमन्त्री मोदी आजै नयाँ दिल्ली फर्कने कार्यक्रम छ. यता कंगोमा इबोला भाइरसको प्रकोप

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ज।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
3: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लास्टिक टेक छोयो कि चल्यो
1: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
2: आमा मलाई दुध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल भरतपुर 3 बेलचोक मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556394595
0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
5: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
5: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
5: नेपाली FM तथा अनलाइन रेडियोहरू
0: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बिच तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMCमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट IT सोलुसन

सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज।
1: ओए केटा, म त सक्दिन हिँड्न, कति दिन लाग्छ अन्त?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र,
2: यसको हिँडाइले त चार दिनमा नि पुगिन्न। जा मिला।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसो को 4 बज्यो 4 PM।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेलो, हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर।
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
2: हजुर,
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भने रहेछ, के हो, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
9: बाप रे, अब चाहिँ के हुने हो?
10: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
15: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
16: हो र?
15: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
16: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
15: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
16: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
15: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
17: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
16: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
18: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
16: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
18: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
16: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
18: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
19: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
20: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
19: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
20: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
23: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
22: के रे, नानी त भर्खर 17 की लागि होइन र?
23: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
22: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन, छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
23: ए हो र?
21: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
1: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM.
2: अब सुन्नुहोस् पूरा समाचार.
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौ,
3: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
18: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
17: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
18: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
17: ए,
18: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
17: ए हो र बाबु?
18: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
17: ए,
18: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
17: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
16: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
16: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: आमाले मिठो
2: खाना दिनुहुन्छ
1: अनि बाबाले

0: Thank you.
1: The Pie Island Sunday Noon Talk, Radio Silence 89.8 MHz.

त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो छ मलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।
2: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो।
3: बाफे
2: अब चाहिँ के हुने हो
4: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
4: तिमीलाई थाहा थिएन।
2: थाहा थिएन
4: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है।
4: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ।
5: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र
9: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौ।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
6: हजुर।
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: लो दिन त। हेलो भन्नुहोस् त।
7: हेलो हजुर।
6: हजुर,
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भनेर छ, के हो, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM।

0: टाइटर अमित परसाई भटभटेरी कन्डिसन एण्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98 5 50 82 751। मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-93-495।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 98-450-82-997,
1: 98-550-10-997।
4: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
5: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
4: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
5: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
4: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
5: नेपाली FM तथा अनलाइन रेडियोहरू,
4: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
6: होइन दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
7: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
6: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
7: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98-452-049-86।
8: चैते धानमा नेट ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू: रोग प्रतिरोधात्मक जातहरू जस्तै

0: एक चैते दुई हरदिनाथ एक कुमल दुई कुमल पाँच कुमल छ र कुमल सात लगाउने
1: खेतमा पानी जमाइ राख्ने
0: वेभिस्टिन वा डेरो सार दुई तिन ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
1: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359।
4: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
1: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर 20 सनौली बजार चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855524454, 9855420454। इमेल lok.logic2@gmail.com।
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोल्युसन।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
6: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
8: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Bay Aile Sunday Nuncha Radio Final 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: निर्माण सम्पन्न बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइए कार्यवाही गरिने तत्काल खबर गर्न अनुरोध। बझाङमा जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु 5 घाइते।
1: जीव दुर्घटना भएर 3 जनाको चाहिँ मृत्यु भएको छ अनि 10 जना घाइते हुनुहुन्छ।
0: अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने। नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष। बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई स्मृति भवनमा सार्ने तयारी तर सुकुम्बासीको विरोध।
2: र विभिन्न ठाउँमा चाहिँ जुन बाढ़ीको कारणले गर्दा केही लाग्नु भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको छ।
0: र हर्बो जलमार्ग सधैँका लागि खुला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी। फिफा विश्वकपमा क्वार्टर फाइनलका लागि भोलि बिहान 2 खेल हुँदै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: बाढ़ीका कारण विस्थापित भएका सुकुम्बासी परिवारको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व हो तर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयासप्रति देखिएको विरोधले समस्या थप जटिल बन्दै गएको छ। बर्खायाममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले सरकार र विस्थापित परिवार बीच संवाद, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
4: बझाङको केदार सिउ गाउँपालिका 7 सुरुङ्गे क्षेत्रमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि 5 जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले CIN बताउनुभयो।
1: जीप दुर्घटना भएर 3 जनाको चाहिँ मृत्यु भएको छ अनि 10 जना घाइते हुनुहुन्छ। 10 जना मध्ये पनि 5 जना चिकित्सक घाइते भएको छ। चिकित्सक घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यू गर्न खोजिरहेछौ। तर समस्या के भयो भने त्यो एकदम माथि 8000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्यान्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो। अहिले चैनपुरबाट फेरि यसपल्ट हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यू गर्न प्रयास गरेका छौँ। र घटना घट्ने बित्तिकै हामीले डाक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छौँ। तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घण्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घण्टा जतिमा एम्बुलेन्स र डाक्टरको टोली पनि पुगेका छ।
4: जीप दुर्घटनाबाट करिब 300 जीप सड़कबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 वडा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 60 वर्षीय चक्र महत, सोही गाउँकी 65 वर्षीय केला देवी महत र केदार सिउ 7 35 वर्षीय विमला धामीको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदार सिउ 7 देव बहादुर धामी, दुर्गाथली 6 झल्का महत, जमैती महत, धनशेर जागरी, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देव बहादुर जागरी, वीरू जागरी र रामबहादुर महत गम्भीर घाइते भएको बताइएको छ। घटनामा उद्धार कार्य जारी रहेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन राउतको मृत्यु भएको छ। राउतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय राउतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आईसीयूमा उपचारको क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सरलाई युवकको भने उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। त्यसँगै आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराशा बढ़ेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ, हामीले किर्तिपुर वन अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौं।
5: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै हो होइन। प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किन हम्किएर अझै ठुलो हुनसक्छ, त्यस कारणले टक्कर रोकिनु पर्यो। अनि त्यसरी भुइँमा लडेर अनि लडीबुडी गर्नुभयो, त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनुपर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ, अब टाढा छ भने हामी चाहिँ त्यो घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
4: अविरल वर्षापछि आएको बाढ़ीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढ़ीका कारण गैराती करिब 1 बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले स्मृति

0: जलमग्न भयो, त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बागमती सभ्यतालाई चाहिँ तिनीहरूलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेको छ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा चाहिँ लान्नु भएको छ, त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
1: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरा स्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखि तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छट्के अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न विशेष अध्ययन कार्यदलले कार्यदलको तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय सिफारिश गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरूङको संयोजकत्वमा गठित 9 सदस्यीय कार्यदलले 2 साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग हर्मुज जलमार्गमा सबै अन्तर्राष्ट्रिय व्यापार जहाजका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यवसायको जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेण्डा मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी संचार माध्यमका अनुसार नाम नखुलाएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यवसायको जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि इरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान पाउने 3 नर्वे र इङ्ल्याण्ड तथा बिहान पाउने 7 साबी विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इङ्ल्याण्डले लगातार 3 पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एलिन हालन्डले यो विश्वकपमा 7 गरेका छन् भने इङ्ल्याण्डका कप्तान ह्यारी केन र जुड विलियम पनि लयमा छन्। त्यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गइराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेन अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 हराउँदै सेमी फाइनलमा पुगेको हो।
2: आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै जसरी हुन्छ उसलाई अलमा ल्याउनुपर्छ र अलमा ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्?

0: विज्ञसँगको कुराकानीसँगै थिएटर कलाकारितामा नाम दाम र सम्भावना बारे विशेष सामग्री सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7-8, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बढ्यो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पछिल्लो समय नेपालमा आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ। पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरूले बताएका छन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? सीआईएमसँग कुरा गर्दै मनोविमर्शकर्ता आत्मा अर्यालले भन्नुभयो,
2: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा, महिलाहरू भन्दा पुरुषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौँ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिलेबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो। त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको, विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ, अथवा आफैभित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
3: हजुरले यो भन्दै गर्दाखेरि आत्महत्या गर्न खोज्ने व्यक्तिले केही केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा, वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
2: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा म्यासेज आयो, अथवा त्यो प्रयास गर्नलाई हामी त्यसको साक्षी नै बन्दैछौँ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अर्मा ल्याउनुपर्छ, र अर्मा ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। फोनमा आउन सक्छ त्यस्तो, कसैले म्यासेजमा लेखेर पठाइदिनु सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढेको छ होइन, त्यस्तो अवस्थामा चाहिँ हामीले जस्तै हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठुल्ठुला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौँ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म मर्दिन्छु भनिरहेको छ भने तपाईँलाई मर्न मन लागिरहेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। हेत्तरीका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर,
4: 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेछु र अझै पनि मेरो नाम एउटा खबर बनाउनलाई संघर्ष गरिरहेछु।
0: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर रमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोती बिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: क्लासिक टेकको वाइफाई फिक्स राउटर, नाम एक घर बने, 36.4 एन्टेनामा वाइड कभरेज, 5G सिम, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम खेल्लो मौसम।
9: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-6 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
8: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम खेल्लो मौसम।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। डिजिटल प्रविधिमा ठूलो सिनेमा हलहरू सञ्चालनमा आए पनि नेपालमा थिएटर मोह घटेको छैन। त्यसमा पनि पछिल्लो समय नेपाली चलचित्रमा थिएटर कलाकारहरूको दबदबाले नयाँ कलाकारहरूलाई अवसर बन्दै गएको छ। हामीले कलाकार लक्ष्मी बरदेवासँग थिएटरको अनुभव, अवसर र चुनौतीका विषयमा कुराकानी गरेका छौ।
10: थिएटरमा भनेमा त अहो त्यही थियो, क्लास लिएकै लगभग 12 वर्ष भइसकेको छ, त्यसको लगभग अलिक अगाडि नै आएको, 2 वर्ष जस्तो त अगाडि नै आएको।
11: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै सङ्घर्षहरू गर्नु पर्यो, अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्नु चाहिँ कतिको मुस्किल भयो सुरुमा?
10: थिएटर त म कसैलाई पनि नभनिकन आऊ, मैले अनामनगरमा जागिर पाएँ भनेर त्यसरी आएको मुठा
11: किन त्यसरी चाहिँ किन गर्नु पर्यो?
10: होइन, मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ। म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइरहेको थियो, मैले थुप्रै सानो उमेरमा धेरैवटा काम गरेँ मैले, अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने, अब म थिएटर गर्छु भन्नु लारे, म आउँला रे, अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे, अनि फेरि त्यो त झन् फ्रस्ट्रेसन, परिवारको लागि त्यो स्वीकार्ने कुरा भएन नि त, जाँदै टिक्न सक्दैन भने
11: के काम गर्नु पैसाभन्दा अगाडि थिएटरमा आउनुभन्दा?
10: मैले त ट्युसन पढाउनुदेखि लिएर स्कुल पढाउनुदेखि लिएर एनजिओमा जब गर्ने, युएनमा काम गर्ने, सबै गरेँ मैले। म सानोदेखि काममा
11: रुचि लाग्यो त्यो काममा,
10: यो कलाकारिता भनेलाई अब त्यो यो त हेर्नु यस्तो छ कि यो भोग क्या यसलाई अब रोग भने कि के भने होइन, छोड्दै छोड्दैन क्या यो त्यस्तो डेन्जर
11: फिल्ड्समा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि जीवन चाहिँ सेक्योर छ इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउनु कठिन हुनु के रोक्दो रहेछ सुरुमा पुर्याउनलाई चाहिँ
10: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म सङ्घर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या त्यो जगाउन त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे हजुर अब हाम्रै कुरा गर्दै गर्दा ल मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै ल अगाडिकै मेरो जर्नीको कुरा गर्नु 15-16 वर्ष भइसक्यो होइन 15-16 वर्षदेखि म लागिरहेको छु र अझै पनि मेरो नाम मेरो ठाउँमा बनाउनलाई सङ्घर्ष गरिरहेको छु मान्छे त 16 वर्षमा त त्यस्तै उस्तै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ 16-17-18 वर्ष कति वर्षमा होइन
11: सरकारी रिटायर
10: भइसक्छ नि त भनेको त्यति लामो समयसम्म पनि तपाईँ सङ्घर्ष गर्नुपर्छ अनि त्यहाँसम्म पुग्न पनि मैले भनौँ न अब यो चाहिँ अब के धेरै कुराले म्याटर गर्छ क्या त्यो मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई थाहा छैन कि अब हामी 2-4 मात्रै यहाँ अडिरहेको छौँ टिकिरहेको छौँ होइन सो त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै समय आउँछ त्यो सङ्घर्ष धेरै हुन्छ झेल्न सक्नुहुन्न क्या अनि सुरु सुरुमा त रहरले आउनुहुन्छ सुरुमै यस्तो होला कि भनेर अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै
11: फिल्ड
10: को कहाँ पुग्ने को के गर्ने त्यस्तो भइसक्छ
11: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुनेर छोडेर जानुको कारण चाहिँ मेन कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद एक त समय जतिसुकै बेला पनि दिनुपर्ने साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भने सुरु भएपछि त्यसलाई अन्तिसम्म पुर्याउनु परिहाल्यो होइन अनि त्यसको रिटर्न ब्याक त निश्चित हुँदैन नि त यति नै आउँछ
10: काम पाउनै गाह्रो छ क्या त्यो चिरेर यति धेरै कम्पिटिसन छ तपाईँको सम्झिनु हुनु तपाईँ तपाईँलाई भन्नु न यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौँ लाग्छ क्या अहिले अब हामीले हेर्दाखेरि पो हो फल्ना यस्तो यति भयो भन्दैन तर त्यो त्यो त्यो ठाउँमा पुग्नु त्यतिकै एकदमै गाह्रो छ क्या खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ
11: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन थिएटरमा रियल हुन्छ नि त यस्तो एकदमै टिपिकल खालको त्यहाँनिर अभिनय हुन्छ होइन तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको त्यो सुरुमा पनि मैले फेरि जोडेँ तपाईँलाई तपाईँको सुरुवाती त्यो सङ्घर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सही सुनौ न कस्तो हुँदो रहेछ कस्तो लाग्छ त्यहाँ गइसकेपछि कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ
10: म त खासमा त अहिले पनि मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सु नगरे पनि के
11: जोड्दाखेरि हाम्रो उहाँ पनि थिएटरमा ब्याग भएर अस्ति भर्खर त्यस्तो चर्चा भएको विषय थियो
10: होइन थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या जस्तै
11: थिएटरमा त आज कलाकार चाहिँ अभिनयमा पक्क हुन्छन् परिपक्व हुन्छन् भन्ने पनि छ नि त
10: सिकाएको कुरा थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्त हुने होइन अथवा दुईवटा पर्फर्म गरेर पोख्त हुने होइन त्यहाँनिर चाहिँ कस्तो मलाई कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा होइन जसले गएर त्यहाँनिर अभिनय गर्नुहुन्छ उहाँहरूले उहाँहरूलाई पनि थाहा होला तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरहेको हुन्छ होइन भनेको अब हामीले म आफैले पनि मैले त 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन त्यो कोर्स हाम्रो क्लास टक्कै क्लास सकेर हामी घरमा बस्ने होइन तर रेगुलर हामी 7:30 बस्छौँ हामी थिएटरमै बस्ने हो क्या त्यही गर्ने खालि एक्टिङको कुरा गर्ने अथवा त्यहाँनिर रिहर्सल हुन्छ भने रिहर्सल गर्ने अब दाई दिदीहरू को हुनुहुन्छ होइन को आउनुहुन्छ उहाँहरूबाट कुराहरू गर्ने गर्ने प्र्याक्टिस त निरन्तर के त्यो अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो भने यता थिएटरमा गर्न गाह्रो पनि छ तर त्यो सजिलो पनि छ तपाईँको एउटा पर्फर्म भने 1 महिना रिहर्सल हुन्छ तपाईँको 1 महिना रेगुलर तपाईँ त्यो रिहर्सल गराउनु भएको छ भने तपाईँ मान्छेलाई हेर्दाखेरि पो यस्तो डायलग कसरी कन्ठ भयो 1 महिना दिएको छ अनि कन्ठ भइहाल्छ नि गर्नु पनि पर्छ त्यो काम हो नि त उसले गर्छ होइन तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जे जस्तो त्यहाँ चाहिँ एक्टरको कस्तो हुन्छ नि थिएटर चाहिँ एक्टरको माध्यम हो भन्नु भन्छ क्या थिएटरमा चाहिँ तपाईँ जस्तो भएन तपाईँलाई रिहर्सल गराइयो डिरेक्टरले यस्तो यस्तो भन्यो तर एट द एन्ड तपाईँले पर्फर्मेन्स जस्तो दिनुहुन्छ एक्टरले जस्तो दियो त्यो नै असलको लागि
11: लाइभ पर्फर्मेन्स जस्तो भयो होइन
10: लाइभ नै हो
12: बझाङको केदारसुङ गाउँपालिका साथको सुङ्गुरे क्षेत्रमा भएको जीव दुर्घटनाका घाइतेको उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो। पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन। अहिले घटनास्थलमा स्थल मार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु, एकको उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ। आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन्। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ। गोर्खामा भने दुई पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कार्यवाही गर्ने भएको छ। तत्काल खबर गर्न सरकारले अनुरोध गरेको छ। बझाङमा जीव दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ। नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ। बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी तर सुकुम्बासीको विरोध रहेको छ। र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी छ। फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान 2 खेल हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 28 गते बिहान 6 साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.1 मेगाहर्ज।
1: सहिलो समय सूचक अहिले रातिको 8 बज्यो PM।
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिरो यो हो रेडियो साहिरो 99.8 मेगाहर्ज।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359। मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहान सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
4: आमा एक गिलास दही खान्न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेसोक।
7: ए लौ न लौ लौ, चटाइ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुखमुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङ पर्दा जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.1 मेगा।

0: आज विक्रम सम्वत 2083 साल असार 28 गते आइतबार असार कृष्ण त्रयोदशी सन् 2026 जुलाई 12 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: छोटो समयमै सरकारप्रतिको अत्याधिक असन्तुष्टि, राज्यकै सामुन्ने सल्किने नागरिकको निराशा, होर्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली, किसान मल खोज्दै सरकार आश्वासन बाँड्दै, संसद नियमावली विरूद्ध कांग्रेस गयो अदालत, पशुपतिनाथको 100 रूपियाँ इच्छका अलपत्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको सहकारीको पहलमा वातावरण मैत्री नमूना गाउँ शीर्षकको शुभ समाचार।
0: डडेलधुराको आलिताल गाउँपालिका वडा नम्बर 8 स्थित डोला गाउँलाई आगामी 2 वर्षभित्र पूर्ण रूपमा वातावरण मैत्री नमूना गाउँका रूपमा विकास गरिने भएको छ। किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय सरकार र गाउँवासीसँगको सहकार्यमा यो अभियान शुरू गरेको हो। प्रकृतिमै रमाऊ, प्रकृतिमै कमाऊ, वातावरण मैत्री डोला गाउँ मिलेर बनाऊ भन्ने नाराका साथ शुरू गरिएको यस कार्यक्रमका लागि प्रारम्भिक घरधुरी सर्वेक्षण सम्पन्न भइसकेको छ। 156 घरधुरी रहेको यस गाउँलाई नमूना बनाउन संस्थाले सुदूरपश्चिम प्रदेश सरकार आलिताल गाउँपालिकासँग सम्झौता समेत गरिसकेको छ। अभियानकै कार्यक्रम स्वरूप संस्थाले डोला गाउँका स्थानीयलाई व्यावसायिक कफी उत्पादन सम्बन्धी व्यावहारिक तालिम प्रदान गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक सहकार्यमा डोला गाउँमा कफी खेतीको सम्भाव्यता अध्ययन र तालिम पश्चात शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रस्तावित नमूना गाउँका सदस्यहरूलाई निशुल्क कफीका बेर्नाहरू वितरण गरिएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जीव पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँकिन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 11 बैशाखमा सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्विर शेयर गर्दै खोला किनारमा सुकुम्बासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नु परेको स्टाटस लेखेका थिए। उनी लेखेका थिए, बिर्सनु भयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढ़ीका कारण काठमाण्डुका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य यो वर्षदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु, उहाँले लेख्नु भएको थियो। प्रधानमन्त्री शाहले नदी किनारका सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नु परेको स्पष्टीकरण दिएका थिए, तर भोलिपल्ट बिहानैदेखि सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर चलायो। तर सरकारले सुरक्षाका लागि भनेर सुकुम्बासीलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित बनेको छ। शुक्रबार राति 12:30 बजेदेखि कीर्तिपुर स्थित राजवा समेत सत्संग होल्डिङ सेन्टरमा डुबानमा परेपछि विस्थापित सुकुम्बासी थप विचल्लीमा परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले 11 बैशाखमा सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान खोला किनारको बस्ती खाली गर्नु परेको लेखे तापनि उनकै निर्देशनमा बस्तीहरूमा डोजर चल्यो, विस्थापित भएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा लगियो, तर सुरक्षाका लागि सारिएका उनीहरू छनै असुरक्षित भए। डुबानमा परेका उनीहरूले बस्ती भत्काउँदा बचेका अलिअलि सामान ओढ्ने, ओछ्याउने, खानेपानी र नियमित खाने औषधि समेत जोगाउन सकेनन्। सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
2: राजधानी विभागको परिसरमा बिहिबार दिउँसो भएको एउटा घटनाले फेरि नेपाली समाजलाई झस्काएको छ। विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुको सोरो गाउँपालिका 1 का 25 वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधनपछि फेरि पुरानो घाउ बल्झिएको हो। गणेश मात्रै होइन, त्यसपछि पनि दुईजनाले आत्महत्या प्रयास गरेका छन्। फेरि प्रश्न उठेको छ, आखिर एउटा युवा आफ्नै शरीरमा आगो लगाउने तहसम्म किन पुग्छ? 4 वर्ष अघि संसद भवन अगाडि प्रेम प्रसाद आचार्यले आत्मदाह गर्दा पनि यही प्रश्न उठेको थियो। व्यापार डुबेको, ऋणले थिचेको र राज्यबाट न्याय नपाएको पीड़ा सुनाउँदै उहाँले जीवन अन्त्य गर्नुभएको थियो। केही दिन देश रोयो, छानबिन समिति बन्यो, नेताहरूले दुःख व्यक्त गरे, तर समयसँगै त्यो पीड़ा पनि सेलायो। आज गणेशको घटनाले फेरि त्यही घाउ बल्झाइदिएको छ। गणेश काठमाण्डुमा पठाव चलाएर परिवार पालिरहेका थिए। परिवारका अनुसार उनी सामान्य अवस्थामै बिहिबार बिहान काममा निस्किएका थिए। विभाग अगाडि मोटरसाइकल पार्क गर्न खोज्दा काठमाण्डु महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा व्हील लक लगाए। प्रत्यक्षदर्शीका अनुसार उनले लक नलगाइदिन आग्रह गरेका थिए। त्यसपछि नगर प्रहरी र ट्राफिक प्रहरीसँग विवाद भयो। केही बेरपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। सरकारले घटनाको छानबिनका लागि समिति गठन गरेको छ। 3 नगर प्रहरीमाथि सोधपूछ भइरहेको छ, तर एउटा प्रश्न अझै छ, के व्हील लक मात्रै आत्मदाहको कारण थियो? 25-26 वर्षका नवजवान युवा आखिर घर परिवार सारा बिर्सेर राज्यको केन्द्रीय निकाय अगाडि आफ्नै शरीरमा आगो झोस्न किन बाध्य हुन्छ? राज्यकै निकाय अगाडि दनदनी दन्किएको आगोमा तड्पिँदै प्राण त्याग्न किन बाध्य हुन्छ? संसददेखि सड़कसम्म बहस। गणेशको मृत्युले संसद, सड़क र सामाजिक सञ्जाल सबै तातेका छन्। विपक्षी दलले घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् भने सत्ता पक्षकै सांसदहरूले पनि यसलाई सामान्य घटना मान्न नहुने धारणा राखेका छन्। राज्यकै सामुन्ने सल्किँदै नागरिकको निराशा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: त्रिपुरेश्वर स्थित राजधानी विभागको कार्यालय अगाडि आफैले आगो लगाएका गणेश नेपालीको परिवारले शव बुझ्न अस्वीकार गरेको छ। महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान छ। शनिबार अबेरसम्म सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय काठमाडौँमा संवाद भइरहेको मृतकको भतिजा मन नेपालीले बताएका छन्। विभिन्न विषयमा छलफल भइरहेको छ तर कुनै निष्कर्षमा पुगेका छैनौ उनले भनेका छन्। सरकारबाट प्रष्ट सहमति नहुन्जेल शव नउठाउने अडान परिवारको छ। सरकारी पक्षबाट वार्ताको नेतृत्व काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले गरिरहेका छन्। गणेशका आमा बुबुआ सहित छलफल भइरहेको छ। बिहिबार वीर अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार ज्यान गएको थियो। गणेशको न्यायका लागि भन्दै शनिबार अस्पताल अगाडि सड़कमा प्रदर्शन समेत गरिएको छ। आफन्तले शव बुझ्न अस्वीकार गरेका बेला वीर अस्पतालले उनको शवलाई त्रिवेणी शिक्षण अस्पताल महाराजगंज लगेको छ।
2: गत फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाई बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकार गठन गरेको 100 दिन अर्थात हनीमून समय पार गरिसकेको छ। चुनावी परिणामपछि गत चैत 13 गते रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको थियो। चुनाव प्रचार प्रसारका क्रममा रासोपाले 100 दिनमा गर्ने काम सहितको वाचापत्र सार्वजनिक गरेको थियो। वाचापत्रका प्रतिबद्धता अनुसार सुशासनका सवालमा केही काम गर्न खोजेपछि अन्य विषयमा चित्त बुझ्ने ढंगले प्रस्तुत हुन सकेको छैन। सरकारले 100 दिन पार गर्दासम्म केही काम कार्यवाही सकारात्मक रहे पनि जनअपेक्षा अनुसार काम हुन नसकेको आम नागरिकले गुनासो गर्न थालेका छन्। विगतमा प्रधानमन्त्री र मन्त्रीहरू विभिन्न योजना उद्घाटन गर्ने, रिबन काट्दै हिँड्ने, शिलान्यास कार्यकर्ता भेटघाट गर्दै हिँड्ने परम्परालाई बालेन्द्र नेतृत्वको सरकारले लगभग पूर्ण रूपमा बन्देज नै गरेको छ। कर्मचारीहरूको ट्रेड युनियन, विश्वविद्यालयहरूमा हुने विद्यार्थीहरूको राजनीतिक गतिविधि लक्षित संगठन खारिज गर्नु, राजनीतिक नियुक्ति खारिजलाई आम नागरिकले सकारात्मक रूपमा लिएका छन्। पुराना राजनीतिक दलका क्रियाकलापबाट असन्तुष्ट भएर नै मतदाताले रासोपालाई मत दिएका थिए तर जनजीविकाका सवालमा 100 दिनको अवधिमा सरकार चुकेको छ। परम्परालाई निरन्तरता दिँदै सरकारले सम्बन्धित निकायलाई बजार अनुगमन गर्न निर्देशन दिने गरेको छ तर बजार अनुगमन विगतमा जस्तै प्रभावकारी ढंगले अघि बढ़न सकेको छैन। उदाहरणका लागि बजारमा खसीको मासुको मूल्य काठमाडौँ उपत्यका सहित देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लूको संक्रमण तीव्र फैलिएपछि बजारमा खसीको मासुको माग बढ़ेको छ। यही मौका छोपेर व्यापारीहरूले बर्ड फ्लू संक्रमण अघि प्रति केजी 1400 देखि 1450 रहेको खसीको मासु अहिले 1600 देखि 1800 पुर्याएका छन् तर बजार अनुगमन सम्बन्धी सरकारी निकाय मौन बसेको छ। पछिल्लो समय देशमा शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको छ। दिन दहाड़े हिंसा, आत्महत्या र लुटपाटका घटना बढ़दै गएका छन्। विगतमा जस्तै यसपटक पनि कृषकका लागि मलखाद सहज रूपमा उपलब्ध हुन सकेको छैन। सरकार गठनको केही समयसम्म सरकारबारे देश नै सकारात्मक रहे पनि पछिल्लो समय प्रश्न उठाउनेको संख्या दिन प्रतिदिन बढ़दै गएको छ। स्वयं सत्तारूढ़ दल रासोपाकै सांसदहरूले सरकारका काम कार्यवाहीप्रति सदनमै प्रश्न उठाउन थालेका छन्।
1: प्रतिनिधि सभाबाट पारित नयाँ प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था गरिएका कतिपय मुद्दा खारेजीको माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ। गम्भीर प्रकृतिका मुद्दा लागेका सांसदलाई कार्यवाही नहुने प्रावधानसहित पारित भएको उक्त नियमावली सच्याउन माग गर्दै कांग्रेस अदालत पुगेको हो। नियमावलीको नियम 140 र नियम 259 लगायत संविधानसँग बाझिएकाले ती मुद्दा बदरको माग गर्दै शुक्रबार रिट दर्ता भएको हो। माथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी 31 गतेका लागि पेशी तोकेको छ। प्रतिनिधि सभाको कुल संख्या नभई उपस्थित संख्याको बहुमतलाई नै सभामुखले बहुमतको गणना गर्न सक्ने र भ्रष्टाचार, बलात्कार, संगठित अपराध लगायत मुद्दा लागेका सांसदहरूले संसदीय गतिविधिमा सहभागी हुन पाउने प्रावधानसहित नियमावली पारित भएको छ। विपक्षी दलहरूको चर्को विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले गत जेठ 17 गते विधेयक पारित भएको घोषणा गरेका थिए। उक्त नियमावलीलाई कांग्रेसलाई पुनः छलफलमा पठाउनुपर्ने माग राख्दै आएको कांग्रेसले नियमावलीका केही बुदाहरू खारेजीको माग गर्दै अदालत जान बाध्य भएको बताएको छ। कांग्रेस राष्ट्रिय सभामा संसदीय दलका नेता कमला देवी पन्त, प्रमुख सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह, प्रमुख सचेतक बासुरा थापाले ऋण दर्ता गराएका छन्। कांग्रेस सहित नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदको विरोध बीच प्रतिनिधि सभा नियमावली पारित भएको घोषणा गरेपछि यो विषयले थप विवाद निम्त्याएको छ।
2: नेपाल कृषि प्रधान देश भए पनि हरेक वर्ष धान रोपाई शुरू हुने बित्तिकै दोहोरिने एउटा पुरानो समस्या फेरि सतहमा आएको छ। रासायनिक मलको

0: बाँचेको मल थप मल आउने क्रममा रहेको र वितरण सहज बन्दै गएको दावी गरिरहेको छ। धान उत्पादनका लागि महत्वपूर्ण मानिने मध्य प्रदेशका सप्तरी सर्लाही लगायत जिल्लामा किसानले माग अनुसार मल पाउन सकेका छैनन्। सप्तरीको राजविराज नगरपालिका 14 किसान इन्द्र नारायण मण्डलका अनुसार आवश्यक मलको 10% पनि उपलब्ध हुन सकेको छैन। सहकारीमा एक पटक सीमित परिणाममा मल आए पनि त्यसपछि आपूर्ति रोकिएको छ। परिणाम स्वरूप किसान मल बिनै धान रोप्न बाध्य भएका छन्। विगतमा भारतबाट मल ल्याएर खेती गर्ने किसान अहिले सीमा क्षेत्रमा कड़ाई बढ़ेपछि त्यो विकल्प समेत प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका छन्। कञ्चनरूप नगरपालिका 12 जनप्रतिनिधि देवी बहादुर खत्री पनि अवस्था फरक नरहेको बताउनुहुन्छ। उहाँका अनुसार करिब 1100 घर धुरी रहेको वड़ामा मागको करिब 10% मात्र मल पुगेको छ। अधिकांश किसान अझै मलको प्रतीक्षामै छन्। मल खोज्दै किसान आश्वासन बाँड्दै सरकार शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: सरकारले निजी क्षेत्रबाट संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत खर्च गर्दै आएको रकम अब प्रत्यक्ष रूपमा खर्च गर्न नपाउने र सरकारी कोषमा जम्मा हुने गरी विधेयक मस्यौदा तयार गरेको छ। कम्पनी कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 मस्यौदामा नेपालमा दर्ता भई संचालनमा रहेका कम्पनीको सीएसआर रकम आफैले खर्च गर्न नपाउने व्यवस्था गर्न लागि हो। प्रस्तावित विधेयकको व्यवस्था अनुसार निजी क्षेत्रले सीएसआर बापतको रकम सरकारले स्थापना गर्न लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। यो प्रस्ताव निजी क्षेत्रले लामो समयदेखि अभ्यास गर्दै आएको सीएसआर खर्च प्रणाली भन्दा फरक छ।
0: पशुपतिनाथको 100 रोपनी जग्गा अलपत्र गोर्खापत्रले खबर लेखेको छ। पशुपति क्षेत्र विकास कोष अन्तर्गतको 19,000 रोपनी भन्दा बढ़ी जग्गा मध्ये विभिन्न स्थानमा भूमाफियाको कब्जा र केही स्थानमा अलपत्र छ। कोषले गठन गरेको पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिको प्रतिवेदन अनुसार काठमाण्डु सिन्धुपाल्चोक मोरङ सुनसरी सहित विभिन्न जिल्लामा पशुपतिनाथका नाममा रहेका जग्गा अवैध रूपमा भूचलन रहेको देखिएको हो। समितिको अध्ययन प्रतिवेदनमा जग्गा संरक्षणका लागि तत्काल थप अध्ययन गर्न पनि भनिएको छ। जग्गा खोजीका लागि गठित समितिको प्रतिवेदनमा चाबहिलको जोश मड़ी मठ गोपीकृष्ण हल नजिकैको 9 रोपनी बालाजुको 9 रोपनी सिन्धुपाल्चोको 400 रोपनी र गोलढुंगाको 150 रोपनी जग्गालाई कोष मातहत ल्याउन तत्काल छानबिन समिति गठन गरी कानूनको प्रक्रिया थाल्नुपर्ने निष्कर्ष निकालिएको छ।
1: सरकारले ओडा ओडामा बुढ़ौली शिक्षा संचालन गर्ने भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 ल्याउँदैछ, जसमा बुढ़ौली शिक्षा संचालनदेखि स्थानीय तहमा ज्येष्ठ नागरिकलाई विषयविज्ञ तथा सल्लाहकारको भूमिका दिने, उत्पादनमूलक कार्यमा आबद्ध गराउने, डिजिटल साक्षरता विस्तार गर्ने र सामाजिक सुरक्षालाई थप लक्षित बनाउने सम्मका योजना छ। यसको उद्देश्यमा भनिएको छ, ज्येष्ठ नागरिकको जीवनलाई स्वस्थ, सुरक्षित, मर्यादित सम्मानजनक जीवनयापनका लागि परिवार, समाज र राज्यले तीनै तहको सरकार तथा सरकारवालाहरूसँग समन्वय र सहकार्य गरी सेवा उपलब्ध गराइनेछ।
0: नेपालमा अवैध रूपमा भित्रिने मोबाइल फोन नियन्त्रण गर्न बनाइएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस 3 वर्षदेखि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। वर्षेनी अर्बौंको मोबाइल नेपाल भित्रिए पनि त्यसको प्रभावकारी नियमन नहुँदा अवैध बजारले प्रश्रय पाएको भन्दै व्यवसायीले प्रणाली कार्यान्वयनका लागि लबिङ गरेका हुन्। नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न 2080 जेठ 1 गतेदेखि एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याइएको थियो। एमडीएमएस प्रणाली पुनः लागू आयातकर्तादेखि वितरकसम्मको लबिङ शीर्षकमा आर्थिक अभियान राष्ट्र दैनिकमा यो खबर छापिएको हो।
2: चार वर्षको साथ, चार वर्षकै वारेन्टी, बिजीको विश्वास, हरेक गोल, हरेक कुसा, बिजीसीबीले बनाउ घर अथवा वर्ल्ड कप 2026 अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 क्यास ब्याक, सजिलो 0% इएमआईको सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेलसँगै भरोसासँगै।